0: ध्वजो ग्रहण छ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा रहनेछन्। आजको दिन मान 34 घटी 33 पाला अर्थात 13 घण्टा 52 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:09 यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:59 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 2:53 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 5:40 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
1: मेष राशि व्यक्तिहरूका लागि आज काममा दबाव बढ्न सक्छ तर मेहनतले सफलता दिलाउनेछ। आफ्नै राशिको चन्द्रमाको प्रभावले आर्थिक स्थिति स्थिर रहनेछ। नयाँ लगानी गर्दा सोच विचार गर्न आवश्यक छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेममा सामान्य सुधार देखिने संकेत गर्दछ। स्वास्थ्य पनि राम्रो रहनेछ भने मानसिक तनाव कम गर्न ध्यान दिन आवश्यक छ। आज तपाईँको हातबाट आर्थिक कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आज तपाईँको आत्मिक चेतना बढ्दै जानेछ। मनमा शान्ति र स्थिरता महसुस हुनेछ जसले गर्दा जटिल निर्णयहरू लिन तपाईँलाई सहज हुनेछ। परोपकार र सेवाभावले मात्रै अरूको नजरमा तपाईँको सम्मान बढ्न सक्नेछ। आर्थिक रूपमा दिन मध्यम रहनेछ। भोलिको प्रभावले रोकिएका काम बन्नेछन् तर तनाव उत्पन्न भने अवश्य हुनेछ। नयाँ सम्झौता पनि हुन सक्नेछ। मेष राशिको चन्द्रमाको प्रभावले पुर्खौली सम्पत्तिबाट लाभ हुने भए पनि विवाद बढ्न सक्नेछ। पारिवारिक भेटघाट र रमाइलोमा समय बिताउन सकेमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आजको दिन कर्म प्रधान रहनेछ। तपाईँले गरेको ससाना प्रयासले पनि ठूलो नतिजा ल्याउन सक्नेछ। कार्यक्षेत्रमा कामको चाप भए पनि तपाईँको कार्यदक्षताले गर्दा सबैले तपाईँको कामको प्रशंसा गर्नेछन्। आर्थिक स्थितिमा सुधार ल्याउन सक्नुहुनेछ। घर जग्गा अथवा स्थिर सम्पत्तिको कारोबारबाट मनज्ञ फाइदा हुनेछ। ऋणको बोझ भएका व्यक्तिहरूका लागि आजको दिन मध्यम रहनेछ। नयाँ बचतको योजना बनाउन सक्नुहुनेछ। पारिवारिक जिम्मेवारीहरू बढ्न सक्ने ग्रह गोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज तपाईँको भाग्यले पूर्ण साथ दिनेछ। रोकिएका महत्वपूर्ण कामहरू अचानक बढ्न थाल्नेछन्। मेष राशिमा चन्द्रमा रहँदा उच्च पदस्थ व्यक्तित्वहरूसँगको भेटघाटले तपाईँको करियरमा ठूलो सहयोग पुर्याउनेछ। आत्मविश्वास पनि बढ्नेछ। आर्थिक लाभका नयाँ ढोकाहरू खुल्नेछन्। वैदेशिक व्यापार विदेशी लगानीबाट राम्रो नाफा कमाउन तपाईँ सक्नुहुनेछ। शेयर बजारमा रुचि राख्नेहरूका लागि आजको ग्रह गोचर निकै अनुकूल र फलदायी देखिएको छ। प्रेम जीवनमा नयाँ उमङ्ग आउने देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज तपाईँको नेतृत्व क्षमताको कार्यक्षेत्रमा कदर हुनेछ। व्यापारमा प्रगति हुने देखिएको छ। विशेष गरी प्रतिस्पर्धात्मक बजारमा तपाईँको रणनीति सफल हुनेछ। मेष राशिको चन्द्रमाको प्रभावले नयाँ सम्झौता अथवा साझेदारीका लागि आजको दिन निकै अनुकूल रहेको छ। गृहस्थी मामिलामा समय दिन आवश्यक छ। घरको सजावट र मरम्मतमा केही खर्च हुन सक्ने भएकाले तपाईँ खर्चको व्यवस्थापनमा ध्यान दिनुहोला। जीवनसाथीसँगको आपसी समझदारीले घरको वातावरण सुखद र प्रेमपूर्ण बनाउने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज तपाईँले गरेको मेहनतको उचित फल मिल्ने समय रहेको छ। कार्यस्थलमा तपाईँको कामको प्रशंसा हुनेछ। पदोन्नतिको सम्भावना पनि रहेको छ। आफ्ना जिम्मेवारी इमान्दारीपूर्वक निभाउनुहोला। आर्थिक स्थितिमा सुधार ल्याउन तपाईँ सक्षम हुनुहुनेछ। नयाँ आमदानीका स्रोतहरू पहिचान गर्न सक्नुहुनेछ। भूमि अथवा सवारी साधन खरिद गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निकै राम्रो रहेको छ। प्रेम र रोमान्सका लागि दिन अनुकूल रहेको छ। प्रेम जोडीहरूका बीचमा विश्वास बढ्ने देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिन तपाईँका लागि सन्तुलित र सुखद रहने देखिएको छ। लामो समयदेखि अल्झिएका कामहरू सुल्झाउनका लागि आजको समय उत्तम रहेको छ। तपाईँको मृदुभाषी स्वभावले गर्दा अरूलाई सहजै रूपमा प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक दृष्टिकोणले आजको दिन निकै लाभप्रद रहनेछ। नयाँ वस्त्र आभूषण अथवा विलासिताका वस्तु खरिद गर्ने योग पनि रहेको छ। व्यापारमा गरिएको लगानीले राम्रो प्रतिफल दिन थाल्नेछ। आर्थिक संकट टरेर जाने देखिएको छ। आज माता पिताको आशीर्वादले तपाईँको मनमा शान्ति छाउनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज मनमा केही दुविधा उत्पन्न हुन सक्ने देखिएको छ। त्यसैले महत्वपूर्ण निर्णय लिनु अघि अग्रजहरूको सल्लाह लिँदा राम्रो हुनेछ। काममा एकाग्रताको कमी हुन सक्छ तर ध्यान दिएर लागेमा सफलता प्राप्त हुनेछ। आर्थिक रूपमा दिन मध्यम रहेको छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर चल्नु बुद्धिमानी हुनेछ। लगानी गर्ने अघि बजारको अवस्था राम्ररी बुझ्नुहोला। पारिवारिक वातावरण शान्त रहनेछ। आमा अथवा परिवारका वृद्ध सदस्यको स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज तपाईँको आत्मविश्वास बढ्ने दिन रहेको छ। स्वास्थ्य सामान्य रहनेछ। नयाँ काम शुरू गर्ने समय पनि रहेको छ। पारिवारिक समर्थन मिल्नेछ। प्रेम सम्बन्धमा समझदारी बढ्ने ग्रह गोचर रहेको छ। यात्रा सफल हुनेछ। मित्रको सहयोग पाउने सम्भावना पनि रहेको छ। मनोबल उच्च रहनेछ भने काममा राम्रो अवसर पाइने सम्भावना रहेको छ। आज सकारात्मक सोच राख्न आवश्यक रहेको छ। टाढा भएका व्यक्तित्वहरूसँगको संवादले तपाईँको मन हर्षित हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन निकै व्यस्त रहने देखिएको छ। बिहानैदेखि विभिन्न कामको चापले गर्दा समय व्यवस्थापन गर्न चुनौती रहनेछ। यद्यपि तपाईँको फुर्तिलोपनले गर्दा सबै कामहरू समयमा नै सम्पन्न गर्न सक्नुहुनेछ। नयाँ प्रविधि र उपकरणको प्रयोगले कार्यक्षमतामा वृद्धि हुनेछ। यदि तपाईँ नयाँ व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निकै उपयुक्त रहेको छ। प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूको लागि आजको दिन अविस्मरणीय रहने ग्रह गोचर रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूका लागि आज कला साहित्य र प्रविधिको क्षेत्रमा लाग्नेहरूका लागि विशेष दिन रहेको छ। आर्थिक लाभको अवसरहरू प्रशस्त मिल्ने देखिएको छ। साझेदारीमा गरिएको व्यवसायबाट राम्रो मुनाफा हात लाग्नेछ। कुनै नयाँ वस्तु खरिद गर्ने योग पनि रहेको छ। खर्च भए पनि आमदानीको स्रोत बलियो हुनाले चिन्ता लिनुपर्ने अवस्था रहेको छैन। पारिवारिक सम्बन्धमा नयाँ उचाइ हासिल हुनेछ। जीवनसाथीसँगको सम्बन्ध झन मधुर बन्नेछ र दुवै मिलेर कुनै नयाँ कामको शुरूआत गर्न सकिनेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज अलि बढी परिश्रम र धैर्यताको आवश्यकता पर्नेछ। चन्द्रमाको प्रभावले स्वास्थ्य समस्याले केही कार्य क्षेत्रमा चुनौती बढाउन सक्छ। तर तपाईँको दृढ इच्छा शक्तिले गर्दा ती समस्या सहजै रूपमा पार लाग्नेछन्। मेष राशिको चन्द्रमाको प्रभावले शत्रुहरू परास्त हुनेछन्। तपाईँको विजय सुनिश्चित रहेको छ। आर्थिक मामिलामा तपाईँ सचेत हुन आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्ने दिन पनि रहेकाले बजेटको ख्याल गर्नुहोला। पारिवारिक जीवनमा केही मतभेद हुन सक्छ। आफ्नो क्रोध र बाढीमा नियन्त्रण राख्न।
0: राशिफलबारे जानकारी सँगै अब लागू आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व उत्तर र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलानी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत गुलाब्ध शुभ लाभदी बेला बिहानमा 5:07 6:51 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 6:51 8:35 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 8:35 10:19 रोग बेला रहनेछ। बिहानमा 10:19 12:03 उद्वेग बेला रहनेछ। मध्याहमा 12:03 1:46 चर बेला रहनेछ। दिनमा 1:46 3:30 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:30 5:14 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 5:14 6:58 समय फेरि काल बेला रहनेछ। शुभ लाभदी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:58 8:14 शुभ बेला रहनेछ। साँझमा 8:14 9:30 रोग बेला रहनेछ। 9:30 10:46 उद्योग बेला। 10:46 12:03 चर बेला रहनेछ। राति 12:03 1:19 लाभ बेला। राति 1:19 2:35 अमृत बेला रहनेछ। राति 2:35 3:51 काल बेला। राति 3:51 भोलि बिहानमा 5:07 समय फेरि शुभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 9:00 10:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको छलानी केही पनि नगर्नुहोला।
2: हवस् त, सफलतामा राशिफल आजलाई यति नै।
0: भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
10: बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जल्दै लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: स्टुडियो टाइम।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। काभ्रेको बुचाकोट बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु, चालक सहित 16 जना यात्रु घाइते, जिल्ला समन्वय समितिलाई सशक्त बनाउन संविधान संशोधनको माग। गृहमन्त्री गरूङद्वारा प्रहरीका 4 जना डीआईजीको सरुवा, मुस्ताङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, घाइतेको बोक्रामा उपचार जारी। लोकदोहोरीका नाममा बढ्दै गएको विकृति विसङ्गति र छाडापन नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने। परराष्ट्र मन्त्री खनाल 4 दिने चीन भ्रमणको साने, सरकार सुशासनको नारामै सीमित रहेको कांग्रेस सांसद खड्काको आरोप, अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति नेकपा नेता वर्षमान पुनको आपत्ति, अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमान जोगाउने पर्यटन मन्त्री पौडेलको भनाई। वसन्त ऋतुमा 1195 आरोहीद्वारा हिमालय आरोहण, 1 अर्ब 26 करोड़ राशि संकलन, कश्मीर आन्दोलन हिंसात्मक बन्दै। र विश्वकपमा क्यानाडाले जोगायो हार, बोसनियासँग अंक बाँड्दै शुरूआत। काभ्रे पलाञ्चोकको नवमुक्त नगरपालिका 2 बुच्चाकोटमा शुक्रबार दिउँसो यात्रीवाहक बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको छ। बनेपाबाट रोसी गाउँपालिका तर्फ जाँदै गरेको BA2X 8398 नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दिउँसो करिब 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा परेर बसका चालक सहित अन्य 16 जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रहरी नायक उपरीक्षक डीएसपी रविन विष्टले जानकारी दिनुभयो। डीएसपी विष्टका अनुसार दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि धुलीखेल अस्पताल पठाइएको छ र उनीहरूको त्यही उपचार भइरहेको छ। प्रहरीले घटनास्थलमा पुगेर उद्धार गरेको र घटनाको विस्तृत विवरण तथा मृतकहरूको पहिचान खुल्न बाँकी रहेको जनाएको छ। कास्की जिल्ला समन्वय समितिले आफ्नो भूमिकाका प्रभावकारी बनाउन संविधान संशोधन सहित अधिकार विस्तारको माग गरेका छन्। शुक्रबार पोखरामा सम्पन्न 9 जिल्ला सभाले 3 तहका सरकारबीच समन्वयकारी तथा अनुगमनकारी संस्थाका रूपमा जिल्ला समन्वय समितिलाई थप सशक्त बनाउनु पर्ने निष्कर्ष निकाल्दै यस्तो माग अघि सारेका हुन्। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले संविधान संशोधन मार्फत समितिको क्षेत्राधिकार स्पष्ट पार्नुपर्ने र यसको भूमिका लाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार 1 करोड़ रूपियाँ भन्दा माथि विकास आयोजनाको भुक्तानी अघि जिल्ला समन्वय समितिको अनुगमन सिफारिस अनिवार्य गरिनुपर्ने तथा प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडमा समितिका लागि पनि निश्चित हिस्सा छुट्याउनु पर्ने बताउनुभयो। गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिल्ला समन्वय समितिले उपलब्ध अधिकारको प्रभावकारी उपयोग गरिरहेको उल्लेख गर्दै कानूनी रूपमा थप सुदृढ बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्का प्रदेशसभा सदस्य बेबका पहाड़ीले पनि समितिको भूमिकालाई बलियो बनाउन प्रदेशसभा मार्फत आवश्यक पहल गर्ने बताउनु भएको छ। मुस्ताङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा 1 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। मुक्तिनाथबाट पोखरातर्फ आउँदै गरेको GA2X 83 नम्बरको यात्रुवाहक बसले थासाङ गाउँपालिका 3 लेतेबाट टुकुचतर्फ आउँदै गरेको GA7P 50 20 नम्बरको मोटरसाइकललाई थासाङ 2 काखेठाँटी नजिक राजमार्गको मोडमा ठक्कर दिएको जिल्ला प्रहरीकारले मुस्ताङले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक थासाङ गाउँपालिका 1 टुकुचे बस्ने 28 वर्षीय प्रमाण थापा थकाली गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसुम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीकारले मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष पस्यालले जानकारी दिनुभएको छ। शैक्षिक सहित तथा जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेश मान पालिकाको 21 स्मृति दिवस विभिन्न सामाजिक तथा परोपकारी कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा जनप्रिय बहुमुखी क्याम्पसले शुक्रबार पोखराको छोरेपाटन स्थित मानव सेवा आश्रमलाई खाद्यान्न र नगद सहयोग प्रसादा प्रदान गरेको छ भने क्याम्पस परिसरमा वृक्षारोपण गरी पालिकाको योगदानको स्मरण गरेको छ। क्याम्पसका उपप्रशासक एक नारायण अरियालका अनुसार आश्रमलाई 22,000 रूपियाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ। पालिखे परिवारको तर्फबाट थप 5,000 रूपियाँ नगद पनि आश्रमलाई स्थानान्तरण गरिएको छ। पालिखेकी पत्नी गंगादेवी पालिखेले पतिको स्मृतिमा क्याम्पसमा 4,00,000 रूपियाँको अक्षय कोष स्थापना गरेकी छन्। क्याम्पसले संस्थापक प्रमुखको सम्मानमा बीबीए र के पुस्तकालय भवनलाई गणेशमान पालिकी स्मृति भवन नामाकरण गरेको छ। कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य अध्यक्ष राजेन्द्र पहाड़ीले गणेशमान पालिकीको शैक्षिक र राजनीतिक जीवनी संघर्ष इमानदारी र समर्पणको उदाहरण गरिरहेको बताए। क्याम्पस प्रमुख कृष्णबाबु बरालले पालिकीको दूरदृष्टि र कार्यशैलीबाट प्रेरित हुँदै क्याम्पसलाई पूर्ण रूपमा डिजिटल र प्रविधिमाथि बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा वक्ताहरूले पालिखे नेपालको सामुदायिक उच्च शिक्षाको विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए। पब्लिक क्याम्पस संघका निवर्तमान अध्यक्ष वीरेन्द्र नारायण विजुक्षका अनुसार पालिखेले काठमाडौँ बाहिर पहिलो पटक पोखरामा बीबीए कार्यक्रम सञ्चालन गर्न नेतृत्वदायी भूमिका खेलेका थिए। गण्डकी बोर्डिङ स्कूलका पूर्व विद्यार्थी एवं वरिष्ठ न्यूरो सर्जन डाक्टर वसन्त पन्तले आफूलाई स्वाभिमानी स्वावलम्बी र प्रखर राष्ट्रियता सिकाउने गण्डकी बोर्डिङ स्कूलले ठूलो योगदान गरेको बताएका छन्। विद्यालयको 160 स्थापना दिवस समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले देशका विभिन्न क्षेत्रबाट आउने विद्यार्थीहरूबीचको सामिप्यताले आफूहरूलाईमा राष्ट्रियता र साझापन र गहिरो भावना विकास गराइएको उल्लेख गर्नुभयो। आफ्ना पुराना दिनहरू स्मरण गर्दै डाक्टर पन्तले काठमाडौँबाट बुबाले चकचक र बदमाशी गरेको भन्दै सजाय स्वरूप पोखराको होस्टेलमा पढ्न पठाएको रोचक प्रसंग सुनाउनुभयो। आफूभन्दा अघिल्लो ब्याचले एउटा शिक्षक निष्कासनको विरोधमा आफू सम्पूर्ण स्कूल नै बंक गरेर हिँडेपछि आफ्नो टोली पहिलो ब्याच बन्न पुगेको ऐतिहासिक तथ्य पनि उहाँले खोल्नुभयो। सम्बोधनका क्रममा डाक्टर पन्तले आफ्नो विद्यालय जीवन र वर्तमान शिक्षा प्रणालीको तुलनात्मक चर्चा गर्नुभयो। आफूहरू पढ्दाका वखत बोइज बोर्डिङ स्कूल रहेकोले केटी साथीहरूसँग सम्वाद गर्न हिचकिचाहट र कठिनाई हुने गरेको अनुभव सुनाउँदै उहाँले अहिले विद्यालयको एजुकेशन सहशिक्षामा रूपान्तरण भएको उत्कृष्ट नतिजा ल्याएकोमा खुशी व्यक्त गर्नुभयो। लामो समय आफ्नो अध्ययन र कामको सिलसिलामा विद्यालयबाट टाढा रहे पनि एक्स गण्डकियन बोइज स्पोर्ट्स एसोसिएशन एक्बोसाके स्थापना र विद्यालयको स्वर्ण जयन्ती गोल्डन जुबिलीले आफूलाई पुनः पुराना स्मृतिहरूसँग जोड्ने काम गरेको बताउनुभयो। अहिलेको क्याची र भड्किला विज्ञापन गर्ने विद्यार्थीहरू विद्यालयहरूले विद्यार्थीलाई विदेश पलायन हुन प्रेरित गरिरहेको तर्फ संकेत गर्दै डाक्टर पन्तले गण्डकी बोर्डिङका उत्पादनहरूले विदेश देशभित्रै बसेर ठूला योगदानमा पुर्याइरहेको दावी गर्नुभयो। अभिभावकहरूलाई सम्बोधन गर्दै उहाँले आफ्ना बालबालिकालाई उत्कृष्ट विद्यालय रोजेकोमा बधाई दिनुभयो। कार्यक्रममा डाक्टर पन्तले आफ्नो पुराना गुरूहरूलाई मञ्चमै सम्मान गर्न पाउनु आफ्नो जीवनकै सबैभन्दा खुशी र गौरवको क्षण रहेको बताउनुभयो। आफूलाई यो स्थानसम्म पुर्याउन बाटो देखाउने जीवित तथा दिवंगत सम्पूर्ण शिक्षकहरूप्रति उहाँले हृदय देखिने आभार प्रकट गर्नुभएको छ। राष्ट्रिय संगीत कार्मिक संघ गण्डकी प्रदेश समितिले फ्लोक दोहोरीका नाममा बढ़दै गएको विकृति विसंगति र छाडापन नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। संघको आसन्न 8 वार्षिक साधारण सभा तथा 6 अधिवेशनको पूर्व सन्ध्यामा पोखरामा आयोजित कार्यक्रममा संगीत कर्मीहरूले नेपाली मौलिक लोक संस्कृतिको संरक्षणका लागि संगठित पहल आवश्यक रहेको निष्कर्ष निकाल्नु भएको हो। कार्यक्रममा बोल्दै गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकालले गीत संगीत कलाकारको मात्र नभई राष्ट्रको मौलिक सम्पत्ति भएको बताउनुभयो। उहाँले पछिल्लो समय लोक दोहोरीको नाममा अश्लीलता र विकृति देखिए गएको भन्दै यसले नेपाली लोक संस्कृतिको मौलिकता संकटमा परेको धारणा राख्नुभयो। ढकालले कलाकारहरूले आफ्नो सिर्जनाको उचित रोयल्टी नपाएको गुनासो गर्दै रोयल्टी व्यवस्थापन प्रणाली प्रभावकारी हुन नसकेको बताउनुभयो। उहाँले पछिल्लो समय मेला महोत्सवहरू सांस्कृतिक प्रबन्धन भन्दा व्यापारिक ठेक्कापट्टाको माध्यम बन्दै गएको आरोप पनि लगाउनुभयो। संगीत क्षेत्रको दीर्घकालीन विकासका लागि विद्यालय तहदेखि नै संगीत शिक्षाको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। खेलकुद जस्तै संगीतलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै कक्षा 8 समावेश गरिएको संगीत विषय सामान्य विषय शिक्षकबाट प्रभावकारी रूपमा अध्यापन हुन नसक्ने उहाँको भनाइ थियो। कार्यक्रममा राष्ट्रिय संगीत कर्मी संघका केन्द्रीय सदस्य ऋषिराम दाहाल गण्डकी प्रदेश उपाध्यक्ष लीलाराम पौडेल र कास्कीका द्वितीय उपाध्यक्ष सागर कार्की लगायतले नेपाली गीत संगीत क्षेत्रमा देखिएको चुनौती र समाधानका उपायबारे धारणा राख्नुभयो। हाम्रो कला र संस्कृति गौरवपूर्ण शान कलाकर्मीको उत्थानका लागि हाम्रो अभियान भन्ने मूल नारासहित क्रियाशील राष्ट्रिय संगीत कर्मी संघले लोक तथा लघुन संगीत नृत्य गायन वाद्य वादन अभिनय लेखन र निर्देशन लगायत विभिन्न विधामा अबद्ध कलाकारहरूलाई संगठित गर्दै नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाउनु भएको छ। सरकारले ल्याउन लागेको अनिवार्य तथा निशुल्क शिक्षा कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवालाले बजेट सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएका छन्। शिक्षा विकास तथा समन्वय इकाई कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै कार्ययोजना लागू गर्न आफूहरू तयार रहेको बताउनुभयो। उहाँहरूले कार्ययोजनाको सफल कार्यान्वयन पर्यापि पर्याप्त आर्थिक स्रोत आवश्यक पर्ने उल्लेख गर्दै संघ प्रदेश स्थानीय तीनै तहमा सरकारले आवश्यक बजेट विनियोजन गरी प्रभावकारी रूपमा योजना कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। सरकारले 2085 साल वैशाख 1 गते बाकी अनिवार्य तथा निशुल्क शिक्षा कार्ययोजना लागू गर्ने तयारी गरेको बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले शिक्षा सम्बन्धी कानूनी व्यवस्थाबारे जानकारी दिँदै सरकारले अघि सारेका कार्ययोजना सफल बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। विद्यालय जाने उमेरका कुनै पनि बाल बालिका शिक्षाबाट वञ्चित हुन नहुने उल्लेख गर्दै उहाँले यस योजनाले विद्यालय तथा सिकाइ केन्द्र प्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। नेपाल प्रहरीका चारजना प्रहरी महानिरीक्षक डीआईजीको सरुवा गरिएको छ। गृहमन्त्री सुदन गुरूङले शुक्रबार डीआईजीको सरुवा गर्ने निर्णय गरेको हो। सरुवा अनुसार सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पठाइएको छ भने ओम अधिकारीलाई मध्य प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिएको छ। यस्तै मध्य प्रदेशमा कार्यरत गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत ओम राणालाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। प्रहरी संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन डीआईजीहरूको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालयले जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाए छ?
2: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750, 98251270।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्यासदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356151। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460-20127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: एकैछिनको विश्रामपछि खबर संगारमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुल्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयमित, जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनु भएको छ। राजसभा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई आज हिजो पोखरामा सम्बोधन गर्दै उहाँले पार्टी स्थापनाको छोटो अवधिमै देश निर्माणको महत्वपूर्ण जिम्मेवारी काँधमा आएको उल्लेख गर्दै संगठनलाई अझ व्यवस्थित, परिपक्व र अनुशासित बनाउनु पर्ने आवश्यकता औलाउनुभयो। महामन्त्री बुल्लाकोटीले राजसभा कुनै एक व्यक्तिका लागि स्थापना गरिएको पार्टी नभएको स्पष्ट पार्दै यो सम्पूर्ण नेपाली नागरिकको साझा राजनीतिक अभियान भएको बताउनुभयो। देशको भविष्य निर्माण गर्ने उद्देश्यले पार्टीमा आबद्ध भएकाले सबैको आफ्नो जिम्मेवारीको दायराभित्र रहेर काम गर्नुपर्ने उहाँले बताउनु। बताउनुभयो। उहाँले इमानदार र सक्षम कार्यकर्तालाई पार्टीले सधैँ उचित जिम्मेवारी दिने उल्लेख गर्दै अधिवेशनबाट जिम्मेवारी नपाए पनि योग्य व्यक्तिहरूलाई विधिसम्मत रूपमा काम गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रवाद संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारबीच कुनै समस्या नरहेको दावी गर्नुभयो। पराजुलीले राष्ट्रवादको लामो राजनीतिक इतिहास नभए पनि राष्ट्र निर्माणको स्पष्ट उद्देश्य सहित पार्टी अघि बढ़िरहेको उल्लेख गर्नुभयो। पार्टी सचिवालय सदस्य सागर ढकालले देशलाई काया पलट गर्ने मूल लक्ष्यका साथ पार्टी स्थापना भएको भन्दै पद र जिम्मेवारीलाई प्रतिष्ठाको विषय नबनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो। राष्ट्रवाद गण्डकी प्रदेश सभापति राजन पौतमले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको जानकारी दिनुभयो। उहाँका अनुसार गण्डकी प्रदेशका 64 पालिका 555 वडा तथा 9 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको बताउनुभयो। अधिवेशनमा 735 प्रतिनिधिको सहभागिता रहेको छ। अधिवेशनले नयाँ प्रदेश नेतृत्व चयन गर्ने कार्यतालिका तय गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल आगामी 14-17 जूनसम्म चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चीनका परराष्ट्र मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ 4 भ्रमणका लागि चीन जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा आफ्नो चीनी समकक्ष वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय सहयोगका विविध आयाम बारे छलफल हुने चाहिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीन सरकारका उच्च स्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उहाँले चीनी व्यवसाय समुदायसँग अन्तर्क्रिया गर्ने हुनेछ। सम्मेलनमा नेपालमा वैदेशिक लगानीको सम्भावना र लगानी मैत्री वातावरण बारे छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई चीनमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ। 4 औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री खनाल 17 जूनमा काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले सरकारले सुशासनको नारासँग मेन नखाने काम गरेको आरोप लगाउनु भएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको र सुसमितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले भन्नुभयो माननीय गृहमन्त्रीज्यूको प्रश्न उठेपछि छलछाम समिति बनाइयो, सुनिन्छ समितिले चोख्याएर प्रतिवेदन बुझायो रे, उक्त प्रतिवेदन सार्वजनिक नगरी उहाँलाई पुनः गृहमन्त्री बनाइयो। सांसद खड्काले छानबिन प्रतिवेदन सार्वजनिक नभएकै अवस्थामा पुनः जिम्मेवारी दिइनु सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउने विषय भएको बताउनुभयो। उहाँले सरकार एकातिर सुशासनको नारा ल्याउन लगाउने र अर्कोतर्फ विवादित व्यक्तिलाई नै जिम्मेवारी दिने काम भइरहेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार सरकारले आफै न्यायाधीश र आफै पुरस्कार दिने शैली नअपनाएको देखिन्छ। उहाँले सुशासन र पारदर्शिताबारे भाषण मात्र नभई व्यवहारमै सुधार आवश्यक रहेको बताउनु भएको छ। नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुलले अर्थमन्त्री डाक्टर सोनी मुवागलेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादा कायम गर्नुपर्ने बताउनु भएको छ। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक विकास समितिको बैठकमा बोल्दै पुलले आर्थिक विधेयकमा गरेका दर हेरफेर तथा त्यस सम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्रीले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भन्दै समितिको ध्यानकर्षण गराएको छन्। उहाँले संसद र संसदीय समितिमी पार्लियामेन्ट भएको उल्लेख गर्दै कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्ध मर्यादित हुनुपर्ने बताउनु भएको छ। मन्त्रीहरूले सांसदहरूलाई हेप्ने शैलीमा बोल्नु उपयुक्त नहुने उहाँको भनाइ छ। उहाँले बजेट निर्माण प्रक्रिया र आर्थिक निर्णयहरूमा पारदर्शिता आवश्यक रहेको बताउँदै विगतका निर्णयहरूको समेत छानबिन गर्न सकिने धारणा राख्नुभयो। आर्थिक अनुशासन र जवाबदेहिता कायम गर्न विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक संस्कृतिको सम्पदालाई राष्ट्रिय अभिमान स्वाभिमानको जगेर्ना गर्ने बताउनु भएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा अभौतिक र सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथिको छलफलका क्रममा उहाँ सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो। उहाँले अभौतिक सांस्कृतिक सम्पदाले ऐतिहासिक र परम्परागत ज्ञान पद्धतिलाई मान्यता दिने स्पष्ट पार्नुभयो। मन्त्री पौडेलले विधेयकका केही महत्वपूर्ण पक्षहरू छुटेको स्वीकार गर्दै आवश्यक सुधार गर्न सकिने बताउनुभयो। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय तह मुख्य रूपमा जिम्मेवार रहने केन्द्र सरकारको सूचीकरण संरक्षण तथा आवश्यक परेमा बजेट विनियोजन र अन्य सहयोग गर्ने व्यवस्था उहाँले गरेको बताउनुभयो। उहाँले विधेयकले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने र नागरिकको पहिचानलाई स्पष्ट पार्ने उल्लेख गर्दै परम्परागत ज्ञान पद्धतिको संरक्षणमा जोड़ दिनुभयो। उदाहरण दिँदै उहाँले आधुनिक कृषि प्रविधि अपनाउँदा परम्परागत ज्ञानलाई व्यवस्था गर्ने प्रविधिप्रति पनि संकेत गर्नुभयो। उहाँले स्थानीय ज्ञान र परम्परागत अभ्यासलाई सम्मान गर्दै संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। सरकारले स्थानीय तह मार्फत नै अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ़ने नीति लिएको पनि मन्त्री पौडेलले स्पष्ट पार्नुभयो। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 5 उपसमिति संयोजक चयन गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको चौथो बैठक जेठ 27 र 28 गते बसेको थियो। सभापति गगन थापाको उपस्थिति र उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले 5 उपसमिति चयन गरेको हो। डायस्पोरा डायलग उपसमिति संयोजकमा यादव पण्डित चयन गरेको भएका छन् भने यो उपसमितिले नागरिकता लगानी र मतदाताको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचना बाहिरको वृहत विश्व समाजसँग नीति सम्वाद र समन्वय गर्नेछ। साथै स्वास्थ्य बीमा र सेवामा पौज नीतिगत सम्वाद उपसमिति संयोजकमा डाक्टर अञ्जनी कुमारी झा चयन भए पनि घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति संयोजकमा स्वीकृति पौडेल र सार्वजनिक यातायात र सड़क सुरक्षा सचेतना उपसमिति संयोजकमा श्रीप्रसाद भलामी चयन भयो। साथै खेलकुद नीति सम्वाद उपसमिति संयोजकमा विनोद दास चयन हुनुभएको छ। अब आर्थिक समाचार। सन् 2026 को वसन्त ऋतुमा सागर माथा सहित विभिन्न हिमालय आरोहण सम्पन्न भएको छ। यस सिजनमा 31 हिमालय आरोहणका लागि 1195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 6500 मिटर माथिको हिमालय आरोहणका लागि अनुमति दिने गरेको छ भने त्यसभन्दा साना हिमालको अनुमति नेपाल पर्वतारोहण संघले प्रदान गर्दै आएको छ। अनुमति लिनेमा चीनका 159, अमेरिकाका 152, भारतका 101, जर्मनीका 75, बेलायतका 74, रसियाका 70, नेपालका 44 लगायत विभिन्न देशका आरोही रहेका छन्। सगरमाथा आरोहणका लागि मात्र 495 जनालाई अनुमति लिएका थिए, जसमा 56 देशका 390 पुरूष र 105 महिला सहभागी थिए। अनुमति लिएका आरोही बाहेक गाइड र सहयोगी सहित करिब 1000 भन्दा बढ़ीले सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। यस सिजनमा कमी रित्रा शेर्पाले 32 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्। सुख संखुवा सभाको लाक्पा शेर्पाले 11 पटक आरोहण गर्दै महिलातर्फ नयाँ कीर्तिमान बनाए। सरकारले सगरमाथा लगायत विभिन्न हिमालय आरोहण अनुमति शुल्कबाट कुल 1,26,47,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको पर्यटन विभागले जनाएको छ। अब विदेशका समाचार। कश्मीरमा प्रहरी र सरकार विरोधी आन्दोलनकारी बीच भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 20 पुगेको छ। समाचार संस्था एएफपीका अनुसार आर्थिक तथा सुशासन सुधारको माग गर्दै भइरहेको आन्दोलन पछिल्लो दिनमा थप उग्र बनेको हो। संयुक्त अवाबी एक्सन कमिटी जीएससीको नेतृत्वमा भइरहेको आन्दोलनका समर्थकहरूले सरकारले आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाए पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। यसअघि 3 सर्वसाधारण र 4 प्रहरी अधिकारी सहित 7 मृत्यु भएको पुष्टि भएको थियो। पछिल्ला झडपसँगै मृतकको संख्या 20 पुगेको एएफपीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। स्थानीय सरकारका अनुसार कोटलीमा मात्रै यस 7 मृत्यु भएको छ। रावलकोटका प्रमुख प्रशासनिक अधिकारी सरदर वाहिदले 4 प्रहरी अधिकारी सहित 12 ज्यान गएको बताइएको छ। यस्तै मिरपुरका वरिष्ठ प्रहरी अधिकारी खुरम इक्वालका अनुसार बुधवार प्रहरीसँग भएको झडपमा 1 प्रदर्शनकारीको मृत्यु भएको छ। मुख्य शहर मुजफ्फरबादमा जेएससी को आह्वान में अधिकांश पसल बंद रहेका छन्। आंदोलन का कारण मोबाइल तथा इंटरनेट सेवा पनि सीमित गरिएको जनाइएको छ। जेएससी ले आफूलाई आर्थिक तथा राजनीतिक अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको दावी गर्दै सरकारले आन्दोलनकारीलाई आतंकवादी समूहको संज्ञा दिँदै दमन गरेको आरोप लगाएको छ। यसअघि पनि जीएससी को नेतृत्वमा भएको आन्दोलन हिंसात्मक बन्दा सेप्टेम्बरमा हिमाली क्षेत्रमा भएको झडपमा 9 जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिलेको घटनापछि कश्मीरको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 को दोस्रो दिन सह आयोजक क्यानाडाले आफ्नो पहिलो खेलमा बोस्निया एन हर्जेगोभिनियासँग 1-1 बराबरी खेलेको छ। टोरेन्टो स्थित बीएमओ फिल्डमा भएको प्रतिस्पर्धात्मक खेलमा क्यानाडाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै 1 अंक सुरक्षित गरेको हो। बोस्नियाले 21 मिनटमा जोबो लुगचिकको हेड मार्फत गोलले अग्रता लिएको थियो। सेड कोला सिनाक्रो कर्नरलाई सदुपयोग गर्दै लुकिचले विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए। पहिलो हाफमा बोस्निया हाबी भइदिए पनि दोस्रो हाफमा क्यानाडाले खेलको लागि परिधि परिवर्तन गर्यो। प्रशिक्षक जेसी मार्सले गरेको रणनीतिक परिवर्तन प्रभावकारी बन्दा क्यानाडाले लगातार दबाव सिर्जना गर्यो। त्यसको फलस्वरूप साहिल लारिनले उत्कृष्ट फिनिशिङ गर्दै बराबरी गोल फर्काए। अन्तिम मिनटसम्म क्यानाडाले विजयी गोलको प्रयास गरे पनि बोस्नियाले थप छिरी हुन दिएन। यस नतिजासँगै दुवै टोलीले समूह चरणमा 1-1 बटुलेका छन्। विस्तारित विश्वकप धारता अनुसार शीर्ष दुई टोलीसँगै उत्कृष्ट 8-3 स्थानमा का लागि पनि नकआउट चरणमा पुग्ने भएकाले दुवै टोलीको अर्को चरण पुग्ने सम्भावना कायमै रहेको छ। यता यसैबीच अर्को सहायक अमेरिका यूएसले आफ्नो पहिलो खेलमा प्याराग्वेको सामना गर्ने भएको छ। लस एन्जल्स बाहिरको सोफी स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार बिहान 6:45 बजे भइरहेको हुनेछ। विश्वकपको उद्घाटन दिन मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको थियो भने दक्षिण कोरियाले चेक गणतन्त्रमाथि 2-1 जित निकालेको थियो। प्रतियोगिताको दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धाले समर्थकलाई उत्साहित बनाएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको निम्चापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा सारन्तया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा सारन्तया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा बाँकी पहाड़ी र तराई भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा आंशिक बादल तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा बाँकी पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संगालको समयमा सकिएको छ। समाचार सक्नुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। काभ्रेको बुचाकोट बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु, चालक सहित 6 जना यात्रु घाइते, जिल्ला समन्वय समितिलाई सशक्त बनाउन संविधान संशोधनको माग, अनिवार्य तथा निशुल्क शिक्षा कार्य योजना कार्यान्वयन गर्न बजेट सुनिश्चित गर्न सरकारवाला बीचको जोड, गृहमन्त्री गुरूङलाई प्रहरीका 4 जना डीआईजीको सरुवा, मुस्ताङमा बसले मोटरसाइकललाई ठप्पर दिँदा मोटरसाइकल चालकको मृत्यु, घाइतेको पोखरामा उपचार जारी, परराष्ट्र मन्त्री खनाल 4 दिने चीन भ्रमणमा जाने, सरकार सुशासनको नारामै सीमित भएको कांग्रेस सांसद खड्काको आरोप, वसन्त ऋतुमा 1195 आरोहीद्वारा हिमाल आरोहण, 1.26 करोड़ राशि संकलन, र विश्वकपमा क्यानाडाले जोगायो हार, बोस्नियासँग अंक बाँड्दै सुख शुरूआत। रेडियो सफलता तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामीसँग सफलताको पाइलामा अब के हुन्छ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरण महानगरपालिका 32, गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम। सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ,
10: पोखरा 2 बिन्दवासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98-460-59-581,
10: 98-1-65-15-475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: हेर न सांगलो बरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
2: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तलाई स्यालेरी बिरौटा को राम मंदिर को आड़ीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टी को जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मंदिर को नजिकै मोबाइल नंबर 9847285375 9807154 9857325375
4: हेलो
5: हजुर सधैँ कस्तो छ हजुरलाई
4: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
6: बारिस्ता बार टेन्डर सुसी मिटिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टलको व्यवस्था पनि रहेको छ
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
7: फोन नम्बर 061-57-9915
9: होइन ए बुढा बिहान बिहान कहाँ हिँड्न लाग्यौ
10: घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: नमन लायो।
2: के तपाई व्यापार व्यवसाय सुरु गर्दै हुनुहुन्छ
3: या तपाई व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
2: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता।
3: तर कसरी?
2: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
3: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एयरमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यावसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौं। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौ।
0: के तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाई आफ्नो घर जग्गा पसल बेच्ने वा भाड़ामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाई आफ्नो व्यापार व्यवसाय कर्मचारी आवश्यकता सामान किनबेच घर जग्गा किनबेच वा भाड़ामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0164529663 0164559663 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नवमोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर अफिस व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नवमोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरू प्रसाद बराल र फोन नम्बर रहेको छ 98460201। आधुनिक शैलीका दराज पलंग टीवी क्याबिनेट सोफा डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर, संचालक गुरू प्रसाद बराल र फोन नम्बर 98460201। साथै पोखरा न्यू रोडमा रहेको शोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ। साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाईँ घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेली अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाई रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोप्राइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161 62591 या 98438 63526 पनि। तपाई फोन गरेर एलके हार्डवेयरको बारेमा जानकारी लिन सक्नुहुन्छ। घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा सम्झनै पर्ने नाम एलके हार्डवेयर, जुन एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको छ, जसको प्रोप्राइटर हुनुहुन्छ अनिश पराल। सम्पर्क नम्बर फेरि एकपटक 98438 63526 98161 62591।
0: श्रोता, तपाई सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्जमा वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ जानकारी रहेको छ सफलता मीडिया पालिको यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्धक्कका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले राम्रोसँग सभा समारोहमा बोल्न ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं तपाईलाई हामीले आफ्नै स्टडीमा प्र्याक्टिकल पनि गराउँदछौ साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ या अडियो भिडियो विज्ञापन सामाजिक सचेतनाका लागि सार्वजनिक हितका लागि सूचना रेडियो नाटक डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बनाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ जुन रहेको छ पोखरा 7 मासपारमा यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुच्छ्रे धिताल होमस्टेको बारेमा माछापुच्छ्रे गाउँपालिका ओडा नम्बर 6 धितालमा अवस्थित माछापुच्छ्रे धिताल होमस्टेमा पारिवारिक वातावरण हिमशृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना लोकल कुखुरा खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल सम्पर्क नम्बर रहेको छ 98560308 त्यस्तै अर्को नम्बर रहेको छ 98041042077 तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुच्छ्रे धिताल होमस्टेलाई जुन रहेको छ माछापुच्छ्रे गाउँपालिका ओडा नम्बर 6 धितालमा
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिच्युड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडको यदि तपाई ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाई सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिच्युड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड त्यहाँबाट तपाई डोमेस्टिक एयर टिकेटिङ बस टिकेटिङ भीआईपी र डिलक्स बस टिकेटिङ व्हीकल रिजर्भेशन टुर प्याकेज पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ राफ्टिङ बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड जसका प्रोप्राइटर रहेका छन् लुइस थापा र फोन नम्बर रहेको छ 061592298 98693 5153 फोन नम्बर रहेको छ तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडलाई
0: हवस् त कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ जानकारी दिनको लागि रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं त्यसको लागि तपाई हामीलाई 061455966 र 061455966 फोन गरेर पनि तपाई हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस्त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560335394।
6: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
8: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: ओहो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
11: फोन नम्बर 061-587-915।
13: हेलो
14: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
15: लु दिन त। हेलो, भन्नुहोस् त।
13: हेलो हजुर,
15: हजुर,
13: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी, के भन्ने रहेछ, के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, किन दिन्थे?
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
17: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
17: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
19: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागी फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011900 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
18: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।
7: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
18: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
18: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
18: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
20: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 9805267793 97659050960। दोस्ती टू मिक्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811478488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
4: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
5: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
4: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
5: स्वर्ण बिन्दु खुवाइने मिति
4: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
5: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
4: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
5: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
5: फोन नम्बर 0161563528, मोबाइल नम्बर 9850505528।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन नि?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
12: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
11: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
12: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
15: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
14: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
16: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-160-62-983, 98-55-52-855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
9: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
17: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
18: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
17: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
19: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि आल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
20: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समय ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होली र पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको छ।
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ समाज परिवर्तनका लागि, समाज विकासका लागि र समाजमा जनचेतना फैलाउनका लागि कति विकृति विसंगतिहरूलाई नियन्त्रण गर्नका लागि, न्यूनीकरण गर्नका लागि गैर सरकारी संस्थाको भूमिकाको विषयमा छलफल गर्नेछौ। आज हामीसँग हुनुहुन्छ गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष, लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ, नौलो घुम्ती नेपालका संस्थापक, नौलो घुम्ती नेपालका पूर्व अध्यक्ष पदमराज पहाड़ी हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। पदम सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हस्, धन्यवाद, नमस्कार। यो रेडियो सफलता 103.4 मेगाहर्ज र दुर्गा बहिनी र हाम्रो गोविन्दजीले यहाँ स्टुडियोमा बोलाउनु हो, यसको लागि हार्दिक आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु।
0: हजुर, अहिले यति बेला चाहिँ केमा व्यस्त हुनुहुन्छ?
1: म यति बेलै तत्कालै तत्कालको लागि एउटा प्रदेश स्तरीय युवा समिट सम्मेलन गर्ने भनेर त्यसमा एउटा व्यस्तता छु। बिहान बेलुका पनि यसो मिटिङ गर्ने र त्यसको व्यवस्थापन गर्ने कुरामा। अर्को हाम्रो यो प्रदेश स्तरीय गैसहरूको प्रत्येक 3 वर्षमा एउटा प्रदेश स्तरीय प्रोफाइल तयार गर्ने तिर म लागिरहेछु र यसमा हाम्रो सामाजिक विकास मन्त्रालय प्रदेश सरकारको तर्फबाट उहाँहरूको सहयोग छ र केन्द्रबाट पनि हुनेछ र हामी स्थानीय तहबाट अथवा कास्की जिल्लाहरू संस्थाहरूबाट पनि त्यो प्रोफाइल तयार गर्नको लागि सहयोग जुटाउनु पर्ने भएको हुनाले म त्यसमा पनि व्यस्त छु।
0: व्यस्तता निकै छ,
1: व्यस्तता अब धेरै व्यस्त छ। यो व्यस्तताले के गरिराखेको छ भने व्यस्त मान्छे व्यस्त छु भन्छ, व्यस्तताले मान्छेलाई ऊर्जा पनि दिन्छ, क्रियाशीलता पनि दिन्छ, उसको आयुमा पनि केही वृद्धि भएको अनुभूत मैले गर्छु। मान्छे क्रियाशील भएन भने उसको जीवनलाई पनि अलि निष्क्रियता, अलि भूमिका खेल्नबाट कमजोर भइयो भने त्यो आयुलाई चाहिँ तन्काउनु पनि गाह्रो पर्छ। यो हाम्रै प्रयासमा निर्भर छ हाम्रो जीवन।
0: यो क्रियाशीलता त्यसमा पनि सामाजिक क्षेत्रमा निरन्तर कहिले पनि हडबडाएनन् ती पाइलाहरू होइन, निरन्तर रूपमा लागेको चाहिँ कति भयो?
1: निरन्तर लागेको त अब 1990 हो, तर 90 देखि 94 तिरैसम्म म त्यति सक्रिय हुन त सकिएन। स्थानीय आफ्नो टोल छिमेक घर गाउँ आफ्नो वडा तिर केही विकृतिहरूका विरुद्ध चाहिँ म लागेको थिएँ, तर विकृतिका विरुद्ध लाग्दै एक्लो थिएँ। एक्लो थिएँ भन्नाले मेरो साथमा रहने सहपाठीहरू, छिमेकी दाजुभाइहरू, अब कतिपय मेरो उमेरसँग मिल्ने काकाहरू पनि, काका पर्नेहरू दाजुभाइहरू, यिनीहरूसँग म मिलेर टोलमा, गाउँमा, वडामा एउटा सामाजिक विकृतिको विरुद्धमा जाने गर्थे, गएको थिए। त्यस्तै गरी 1995 आईएनएफबाट एउटा कार्यक्रम उहाँहरूले सुरु गर्न खोज्नु भएको रहेछ, गरिरहनु भएको रहेछ, त्यो भित्र उहाँहरूले आईएनएफ अन्तर्गत गरि नै रहनु भएको थियो। त्यो के भने एचआईभीको मात्रै कुरा नगरिकन ड्रग्सको बारेमा विशेष गरी लागु पदार्थको बारेमा त्यहाँ उपचार परामर्श र आवासीय उपचार तीन महिना आवासीय उपचार केन्द्र पनि उहाँहरूले नौलो आवास भनेर सुरुवात गर्नुभएको थियो. तर त्यो बेलामा योका यस्ता कार्यक्रम अहिले जति आयो यतिका वर्ष भएर यता आयो त्यो बेलामा हामीलाई यस्तो दलदल लाग्थ्यो ड्रगमा यो अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनले गर्दा र हाम्रा युवाहरूको शैक्षिक क्षेत्रमा त्यति अग्रसरता नहुने अथवा बेरोजगारको कारणले केही गरिबीको कारणले केही न्यून आय भएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ नि जीवन निर्वाह गर्नको लागि कतिपयले यो ड्रगको सहायता लिएर अथवा ड्रगको व्यापार गरेर पैसा छिटो कमाएर धनी हुने सपना पनि देखे. अब यसरी भन्दा मैले बोल्दा मैले देखेको कुरा बोल्दा त्यति मात्रै होइन, कुनै केटाकेटी युवाहरूले मात्रै गरेको यो धन्दा थिएन, यो घरानियाहरूले पनि गर्थे. घरानियाहरूका छोराछोरीले पनि खाने गर्थे. विकृति त्यहाँबाट त्यहाँ पनि पुगेका थियो. त्यसको पुग्दा पुग्दै यसको व्यापार राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार पनि भएको थियो. यो अहिले पनि छ. अब त्यति बेला ड्रग्सकै ज्यादा बढी मात्रामा थियो. विभिन्न रासायनिक पदार्थहरू को ओसार पसार हुने, युवाहरूलाई फसाउने, युवाहरू त्यसमा फस्ने अनि त्यसको लतमा लाइसकेपछि त्यसबाट उम्किने बेलासम्म, उसले थाहा पाउने बेलासम्म ऊ एउटा लतमा डुबेको र जीवनको गन्तव्य कता हो भन्ने कुरा नै अन्यल र अँध्यारोमा अन्यानमै फसेको मैले देखेँ, पाएको थिएँ. त्यहाँबाट सुरुवात भएको र आइएनएफले एउटा बैराम त्यति बेला उपमहानगरपालिकाको अन्तर्गत चारवटा वडामा वडा अध्ययन गर्ने भनेर आइएनएफले सुरुवात पनि गरेको थियो यो 1995 2058 सालतिर हो. 58 अलि 57 हो. र त्यति बेलाको स्थिति हेर्दा उहाँहरूले वडा नम्बर 6 विशेष गरी वडा नम्बर 6 लेक साइड भनिन्छ त्यो ठाउँमा युवाहरूको घर घरमा ड्रग्सको समस्या थियो. घर घरमा ड्रग खाने बेच्ने कहीँ एक दुई डोज गोजीमा हाल्ने टुरिस्टलाई बेच्ने अरू कसैलाई खानेवाला खोजेर हिँड्नेहरूलाई बेच्ने अनि आफू पनि खाने त्यो खालको स्थिति थियो. त्यो पहिल्यैदेखि थियो. यो हामीले चाहिँ थाहा पाउने भनेको तपाईँको 2030-35 सालदेखि नै यसरी यो ड्रगको चाहिँ नि आगमन भयो र खाँदै गएका थिए. अब भन्न त कतिपय यो अन्तर्राष्ट्रिय पत्र पत्रिका किताब पुस्तक यो गाइड बुकहरू र पर्यटनलाई सूचना दिने किताबहरूमा मैले सूचना के पाएको छु भने 1980-85 नै ड्रगको खेल संसारमा भइसकेको थियो. त्यही कारणले गर्दा नै त्यसको असर नेपालमा विशेष गरी लेक साइड पोखरामा पनि पर्यो. यो विभिन्न हाम्रा शहरी क्षेत्र काठमाडौँ धरान विराटनगर वीरगञ्ज पोखरा भैरहवा धनगढ़ी

0: क्षेत्रमा
1: डोर्याए त्यसपछि नै होला त्यसो भने तपाईँहरूको त्यो मन्थन डोरिँदा डोरिँदै अनि नौलो घुम्ती नेपाल जन्मेको.
0: अब नौलो घुम्ती नेपाल चाहिँ जन्मिँदाखेरि कसरी जन्मियो भने हाम्रो सोमलाल ओझा हुनुहुन्थ्यो त्यति बेला, उहाँ त्यति बेला एउटा कार्यक्रम व्यवस्थापक पनि हो, कार्यक्रम अधिकृत पनि हो, नौलो घुम्तीको प्रिभेन्सन केयर एन्ड ट्रिटमेन्ट भन्ने एउटा प्रोग्राम भित्रै थियो. त्यसभित्र नौलो आवास भन्ने पनि थियो, नाम नौलो आवास पनि थियो. अनि त्यसको भित्र रहेर हाम्रो शान्ता गुरुङ भन्ने बहिनी त्यहाँ हुनुहुन्थ्यो, सबैले दिदी भन्नुहुन्छ, मैले त बहिनी भन्छु, उहाँले त्यो सञ्चालन गर्नु भएको थियो आफ्नो घरमा. किन भन्दा उहाँलाई त्यसको पीडा थियो, त्यसैले उहाँले त्यो सुरुवात गर्नुभयो. पछि हामीलाई सर्वे गरेर एक वर्ष नगरपालिकाभित्र कुन कुन वडा बढी ग्रस्त छ अथवा यसको यसको असर छ भनेर उहाँहरूले सर्वे गर्दै गर्दा बैरममा त वडा अध्यक्ष सहित र त्यहाँका बुद्धिजीवी अलि सामाजिक भद्र भल आदमीहरूले यो बारेमा जानकार कुराहरू हामीलाई चाहियो, कसबाट बढी थाहा हुन्छ, को मान्छे यसमा लागिरहेछ भनेर उहाँले एउटा सर्वे गर्दै आउनुभएको थियो. सबै बैरममा त सबै वडा अध्यक्ष पनि मभन्दा सिनियरै हुनुहुन्थ्यो, उहाँहरूले पनि र केही बुद्धिजीवी व्यक्तिहरूले पनि मेरो नाम सिधा भनिदिनु भएछ, उहाँले यो काममा हात हाल्नु भएको थियो, उहाँलाई त्यो विषयमा थाहा छ, हामीलाई भन्दा उहाँलाई थाहा छ भनेर उहाँ मेरो घरमा आएर मेरो अन्तर्वार्ता लिएर के गर्न सकिन्छ भनेर त्यहाँबाट उहाँले सुरुवात गर्नुभएको थियो. र मैले यो वडा धेरै समस्यामा छ, यो वडालाई कसरी हुन्छ, तपाईँहरूको एक वर्ष प्रोग्रामभित्र पर्छ अथवा बढी पर्छ भने पनि यहाँ त्यो कार्यक्रम लागू गर्नु पर्यो, नगरपालिकाले यो सञ्चालन गर्ने हो, यसमा यो कार्यक्रम ल्याउने हो भने यो वडा नछुटाइदिनु होला, यहाँ ठूलो समस्या छ भनेर उहाँले मेरो रिक्वेस्ट सहितको अन्तर्वार्ता लिएर सर्वे गरेर गइसकेपछि यो कार्यक्रम एक वर्ष भएर आयो. महानगरपालिका अहिले महानगर भयो, त्यति बेला नगरपालिका नै थियो, 1995 उपमहानगरपालिका थियो र चारवटा वडामध्ये बैरामको एक वर्ष कार्यक्रम आयो. त्यसमा म सामाजिक रूपबाट एउटा सामाजिक त्यहाँको एउटा लोज फोरम जस्तो समिति बन्यो, त्यो समितिको अध्यक्ष भएर मैले एक वर्ष काम गरेँ र त्यही सिलसिलामा आइएनएफमै हामीले तालिम पनि लियौँ सामाजिक सेवामा काम गर्ने भनेर. चार पाँचजना साथीहरू, तीन चारजना हामीले त्यहीँ तालिम लिएर हामी सामाजिक क्षेत्रमा कसरी काम गर्ने, कसरी सेवा गर्ने, के गर्दा सेवा हुन्छ, कुन कुन ठाउँ बिग्रेको छ भन्दा यो क्षेत्र बिग्रिया छ, यसैमा सेवा गरौँ र हाम्रा युवाहरू अल्पायुमै आफ्नो पढाइ छोड्ने, घर छोड्ने, आफ्नो जीवनको लक्ष्य छोड्ने, यस्तो देखेपछि अब भविष्यको कर्णधारैको जीवन अँध्यारो छ भने हामी कसरी खुसी हुन सक्छौ, त्यसरी प्रभावित भइयो. र यसले एक दिन अब सामान्य परिवारलाई असर गर्दा गर्दै ठूल्ठूलो घरानिया परिवारलाई असर गर्दैन, मेरो घरमा सम्मता आउँदैन भनेर कसैले कल्पना गरिरहेको थियो गर्थ्यो भने त्यो गलत थियो, गर्यो ठूल्ठूला घरानियाहरूमा पनि त्यो प्रवेश गर्यो, हामीले थाहा पाइराखेका छौँ. र अहिले पनि के छ त्यसको स्थिति भने आफ्नो घरमा कोही व्यक्ति खराब लतमा कुबाटोतिर अथवा कुनै अन्जान साथी सङ्गतिको दौतरीहरूको सङ्गतले बाटो बिराएको छ भने त्यसलाई लुकाउन खोजिन्छ, त्यसलाई दबाउन खोजिन्छ. सकेसम्म मेरो घरमा यस्तो मान्छे छ भन्ने कुरा थाहा नपाइदिए हुन्थ्यो, थाहा पाए भने त मेरो बेजोतै हुन्छ नि, सर्वनाश हुन्छ भन्ने किसिमको एउटा सोच पनि बलियो थियो र हामीले थाहा पाउन धेरै गाह्रो थियो. त्यति बेला हामी घर घरमा गयौं, कस कसको घरमा के के छ सर्वे गर्यौं, अध्ययन गर्यौं, परिवारलाई

0: मात्रै नभेटेर खुद छोराछोरी युवाहरूलाई पनि भेट्यौं। अब कतिपय युवाहरू साथी सङ्गतिलाई सँग मात्रै कुरा हुन्छ, तिनै पियर एजुकेटर्स अथवा पियर्सहरूको माध्यमबाट हामीले त्यस्ता ठाउँहरू पत्ता लगायौं, त्यस्ता व्यक्तिहरू पाइयो, त्यस्ता युवाहरू पाइयो र तिनीहरूलाई उपचार गर्ने लिस्टमा राखेर यहाँबाट नौलो आवाजसम्म गाडीमा ट्याक्सीमा पुर्याउने, उहाँहरूलाई परामर्श चाहियो भने दिने, त्यहाँ नौलो घुम्पीले जसरी नौलो आवाज सञ्चालन गरेको छ त्यो ठाउँसम्म पुर्याउने अथवा त्यहाँ सञ्चालन भएको सर्भिस र सेवाले हाम्रो युवाहरूलाई बाटो देखाउँछ, त्यहाँबाट मुक्त गराउँछ, त्यो ठाउँबाट हामीले उहाँहरूलाई चाहिँ नि एउटा जीवन फेरि पनि जीवन चाहिँ नि जीवनले राम्रो लक्ष्य लिन्छ, जीवन दीर्घायु हुन्छ भन्ने सोच पलाउँछ भनेर हामीले त्यो प्रयास गरेको हुन पनि भयो। त्यसको असर हामीले देख्यौं र मेरो लक्ष्य के मात्रै थियो भने एकजना होटल सञ्चालन गर्ने म्यानेजर भइसकेको मान्छे त्यो ड्रगको क्षेत्रमा फँसेर धेरै कुरा थाहा रहेछ र उसलाई जीवन दिन सके भने मैले ठूलो पुण्य कमाउँछु भन्ने उद्देश्य मात्रै थियो। तर त्यो उद्देश्य त्यतिमा सीमित रहेन, मेरो जीवनको योगदान अथवा मैले दिएको सामाजिक क्षेत्रको योगदानले त्यो एउटा व्यक्तिलाई मात्रै मैले बचाइन, मैले धेरै मान्छेहरूलाई बचाए, म एउटैले बचाएको पनि होइन, हामी संयुक्त रूपमा जब हामी यो संस्था एउटा स्थानीय तहमा दर्ता भएर बाहिर आयो, त्यति बेला तदर्थ समिति थियो हाम्रो प्रेमबहादुर श्रेष्ठको नेतृत्वमा 2058 सालमा चैत्र 26 गते तदर्थ समिति गठन भएर त्यहाँ 9-10 सदस्यीय समिति बनेको थियो। त्यस बेला क्याम्पस प्रमुख भएर रिटायर हुनुभएको हाम्रो गणेश बहादुर गुरुङ सर हुनुहुन्थ्यो, उहाँ सल्लाहकार समितिको संयोजक हुनुहुन्थ्यो, त्यही कमिटीमा म पनि बस्ने मौका पाएँ। त्यहाँबाट कतिपय व्यापारी, कति सामाजिक, कति बुद्धिजीवीहरू, कति साथीहरूको संगतले म त्यो क्षेत्रमा पुगिसकेपछि यसलाई अझ बढी अध्ययन गर्ने बुझ्ने मौका पाइसकेपछि र तालिम लिइसकेपछि म यो क्षेत्रमा लागेर उद्धार गर्नतिर लागेको धेरै भयो। अझ 16 जिल्लामा हामीले यसको चाहिँ प्रभाव पुर्याउन सकेका थियौँ। त्यो मात्रै नभइकन नौलो घुम्टीले त तपाईँ यति विकास गर्यो कि काँकड भित्ता धरान, तपाईँको विराटनगर, बिरगन, भैरवा, बुटवल, यता धनगढ़ी, महेन्द्रनगर, त्यो मात्रै नभएर ठाउँ ठाउँबाट हाम्रा हिमालदेखि तराईसम्मका युवाहरू उपचार गर्न नौलो घुम्टीमा पाइन्छ। मैले मलाई चाहिँ नि कुलतमा फँसेको ठाउँबाट त्यो उतारेर मेरो जीवनलाई चाहिँ नि फेरि सही ठाउँमा ल्याउने काम नौलो घुम्टीले गर्छ। त्यहाँ गएर म बस्नुपर्छ, बसेँ भने म आउँछु, ठिक ठाउँमा आउँछु भन्ने चाहिँ नि मेसेज अधिराज्यभरि गयो। अधिराज्यभरि गइसकेपछि एउटा महसुस के भयो भने अब ट्रिटमेन्ट सेन्टर बनाउनुपर्छ। हामी साह्रै भाडामा बस्ने गरेका थियौँ, ट्रिटमेन्ट सेन्टर पनि तपाईँको टिनको छानो भाडामा राखेर चलाइएको थियो, तर त्यो पनि हामीलाई धेरै समय चलाउन गाह्रो भयो। संख्या बढ्दै गयो, हुँदाहुँदा हामीले चाहिँ के सोच लगाउँ र हाम्रा जुत्ता फाट्यो भने त्यति बेलाका कार्य समितिका साथीहरू, आजीवन साथीहरू सबैलाई बनाउँदै पनि गयौँ, हामीले खोज्दै पनि गयौँ, जग्गा खोज्दै गयौँ, कहाँ उपयुक्त हुन्छ घर बनाउने, एउटा ट्रिटमेन्ट सेन्टर बनाउने भनेर खोज्दै गयौँ, हिँड्यौँ, सबै ठाउँमा डुल्दै गएपछि हामीसँग पैसा नै छैन, थोरै सस्तो ठाउँमा थोरै एरिया भए पनि आफ्नो पर्मानेन्ट भवन भयो भने यी युवाहरूको उद्धार गर्ने एउटा पर्मानेन्ट ठाउँ होला, आवासीय रूपमा उपचार गर्न उहाँहरूलाई साह्रै सुविधा होला भन्ने चिन्तन त्यति बेलादेखि त राख्दै आएको हो। आउँदा आउँदा आउँदा के भयो भने अब पहिला त नौलो घुम्ती नेपालमा बसेर त्यसको चाहिँ नि व्यवस्थापन, त्यसको सुशासन, पारदर्शिता, त्यसका चाहिँ नि प्रशासनिक कामहरु नै राम्रो गर्नुपर्यो पहिला म्यानेजमेन्ट राम्रो छैन भने हामी चाहिँ नि अरु काम गर्न गाह्रो हुन्छ भनेर हामी पहिला त नौलो घुम्टीको म्यानेजमेन्टलाई सुधार गर्ने विषयमा बीएसओ नेपालसँग एउटा भोलन्टियरी सर्भिस उपलब्ध हामीलाई गराइदिनुस् हामी पहिला म्यानेजमेन्टमा बलियो हुन्छौं हुन चाहन्छौं त्यसपछि कार्यक्रममा हामी विस्तार गरेर एकदम एक नम्बर जति सकिन्छ उति राम्रो र सुविधायुक्त एकदम अब्बल स्तरको सेवा हामी दिन चाहन्छौं भनेर यो कुरा राखेपछि बीएसओले हामीलाई पार्टनरशिप गर्यो त्यहाँबाट उहाँहरूले लगातार तीन चारवटा भोलिन्टियर पठाउनु भयो दुई वर्षको दरले र ब्रिटिसबाट एकजना भोलिन्टियर म्यानेजमेन्टको लागि आउनुभयो र म त्यति बेला हाम्रो नौलो घुम्टीको डिपार्टमा म कोषाध्यक्ष थिएँ त्यही अवधिमा ओडीको चेयरपर्सन भएर भोलिन्टियर बुएसले बोलाएको तालिममा पनि उहाँहरूले दिएको ओरिएन्टेसनमा पनि र हाम्रो हामीलाई कस्तो भोलिन्टियरको आवश्यकता छ त्यस्तो किसिमको भोलिन्टियर हामीलाई चाहिन्छ भन्ने एउटा छनौट गर्न पनि हामी काठमाडौँमा बसेर बीएसओले आयोजना गरेको तालिममा पुगेर भोलिन्टियरहरूमा चोइस भयो अब त्यो कुरा भइसकेपछि बल्ल हामीले डोनरहरू खोजेर आफ्नो सेवाहरू कुन कुन छन् तिनलाई प्रभावकारी रूपमा अगाडि बढाएर नौलो घुम्टी एउटा नेपालमा स्थापित संस्था बन्न सफल भयो र यसलाई 2079 सालमा हामीले महायज्ञ पनि गर्यौं महायज्ञ गरेर भवन आफ्नै ठाउँमा सीतापाइला 17 नम्बरको वडा सीतापाइलामा भवन पनि बनेको छ त्यो अघिल्लो दुई वर्ष अगाडि पनि 57-58 हामीले जग्गा किनेका थियौं हामीसँग उठाएर केही भएको पैसाले यसरी नौलो घुम्टी अगाडि आउँदा आउँदै यो नौलो घुम्टीले तानेको अथवा मलाई त्यो ठाउँबाट सामाजिक क्षेत्रमा अहिले म जसरी यो जिल्ला हुँदै प्रदेशमा अध्यक्ष गर्न आइपुगे अध्यक्षता सम्हाल्न आइपुगे यसको जग नौलो घुम्टी नेपाल नै हो
1: जसरी जुन परिकल्पनाले 25 वर्ष अगाडि खोल्नु भएको थियो होइन नौलो घुम्टी नेपाल अहिले चाहिँ कस्तो छ त अहिले त्यही उद्देश्य अनुसार अगाडि बढिरहेछ त
0: त्यो उद्देश्य अनुसार नै अगाडि बढेर एउटा त यसको चाहिने कार्यक्रम खालि त्यो उपचार दिने मात्रै भएन यसले अरू अरू कार्यक्रम पनि गर्यो जसमा एचआईभी ले धेरै परिवारलाई आक्रान्त पारेको थियो अब एचआईभी चाहिँ त 80 पत्ता लागेको हो भन्ने हामी इतिहास पढ्न पाउँछौं अथवा अध्ययन गर्न पाइन्छ अब त्यसको अध्ययनको त्यो सिलसिलाले नेपालमा पनि यो ड्रग्समा लागेको भाइ बहिनीहरूमा एचआईभी देखा पर्यो त्यो कसरी जानी रहेछ त भने भन्दा यो रगत जन्य वस्तुको सेयरिङ भएपछि त्यो ट्रान्समिसन हुँदो रहेछ त्यही कारणले गर्दा त्यो कार्यक्रमभित्र यो सुई निर्मलीकरण गर्ने उनीहरूलाई सुईबाट सुई सेयरिङ गरेर ड्रग्स लिन नल्याऊ भन्ने एजुकेसन दिने त्यसको सर्भिस कसरी पाइन्छ भनेर त्यसको सेवा दिने हामीले विभिन्न वडाहरूमा ड्रपिङ सेन्टर भन्ने राखेर त्यो एचआईभी नलाग्नको लागि युवाहरूलाई तपाईँ नखाई हुँदैन तपाईँलाई नभई हुँदैन भने निर्मलीकरण गरेर यो कसरी निर्मलीकरण गर्न आफूलाई बचाउन सकिन्छ र अर्कोलाई पनि जोगाउन सकिन्छ यसको शिक्षा उहाँहरूलाई प्रदान गरेर अगाडि बढेको थियो अनि त्यति बेलै अब सरकारी हाम्रो जनस्वास्थ्यसँग पनि सहकार्य हुने पुलिस प्रशासनसँग पनि सहकार्य गर्ने यसो गर्दै जाँदा कतिपय हाम्रा स्टाफहरू त्यो क्षेत्रमा लागेका र त्यहाँको स्टाफ भाइ बहिनीहरू भाइहरूलाई अब एउटा ड्रग बेच्ने हो यो भनेर त्यो सिरिन्ज र सिरिन्ज सफा गर्ने पानी लिएको आधारमा धेरै पटक उहाँहरू आइडेन्टिटी कार्ड हुँदाहुँदै पनि पुलिसको कस्टडीमा बस्न बाध्य हुन्थे त्यसमा हामीले स्पष्टीकरण दिँदै आउँदै फेरि प्रहरीसँग र विशेष गरी अब यो जिल्ला स्तरीय लागू पदार्थ नियन्त्रण इकाई पनि छ त्यहाँको अधिकृत हामी एसपी डीआईजी सरहरूसँग सहकार्य गरेर उहाँहरूलाई प्रशिक्षण उहाँहरूलाई पनि प्रशिक्षणको आवश्यक पर्ने रहेछ त्यो विस्तारै उहाँहरूले पनि डेभलप गर्दै जानुभयो हामी पनि संस्थासँग सहकार्य गर्दै जाँदा उहाँहरू पनि त्यसबाट लाभान्वित हुनुभयो प्रशिक्षित हुनुभयो उहाँहरूको व्यवहारमा सुधार आयो उहाँहरूले पनि बुझ्न थाल्नुभयो नेशनल रूपमै यसलाई चाहिँ नि यसको एजुकेशन बढाउनुपर्छ भन्नेतिर सरकार लाग्यो र त्यति बेलादेखिबाट प्रहरीले पनि हामीलाई बिस्तारै एकैचोटि होइन बिस्तारै बुझ्दै बुझ्दै गइसकेपछि अहिलेसम्म अब अहिले त गृह मन्त्रालयसँग हामी सहकार्य नै गरिरहेछौँ।
1: हजुर नौलो घुम्ती नेपालको अहिले केही लागू औषध सम्बन्धी मात्रै काम त गर्दैन अहिले त धेरै प्रोजेक्टहरू
0: धेरै गर्छ अहिले पनि छन् तीन चारवटा प्रोजेक्टहरू छन् त्यसमध्ये एउटा त हामीले त्यो सिटीआर भन्छौँ यसलाई चाहिँ नि काउन्सिलिङ ट्रिटमेन्ट एन्ड रिहेबिलिटेसन सेन्टर भनेर राखिएको हुन्छ यसको कोर प्रोग्राम त्यो पनि हो त्यसको साथसाथै अरू पनि छन् तपाईँको एकीकृत सामुदायिक विकास परियोजना भन्ने कार्यक्रम छ त्यो जीएनआईसँगै सहकार्य गरेर अगाडि बढेको छ त्यस्तै पहिला युएसएड्सबाट पनि त्यो अघि भनिएको कार्यक्रम हामीले यो ड्रग्समा एचआईभी डिटेक्सन गर्ने यस्तै महिलाहरूमा यो सेक्स वर्करहरूमा अनि होटलहरूमा काम गर्ने भाइ बहिनीहरू विशेष गरी महिलाहरूमा यसको ज्ञान नहुने उहाँहरूलाई प्रशिक्षित गर्नको लागि पनि हामीले त्यो काम गर्यौं त्यो प्रोग्राम अन्तर्गत र एउटा कार्यक्रम आयो ईयूबाट फन्डिङ भएको एक वर्षीय पाइलट प्रोग्राम आयो जुन चाहिँ केन्द्रित केमा थियो भन्दा यो पोखरामा सेक्स वर्करहरूको वृद्धि पनि भयो त्यसको बिगबिगी थियो तर त्यहाँ एचआईभी ट्रान्समिसनको सम्भावना एकदम चर्को थियो अनि यो केस प्राय जसो थाहा नहुने डिटेक्सन कहीँ पनि नहुने हामीले त्यो पनि सुरु गर्यौं त्यो सुरु गर्दा असाध्यै राम्रो यसको प्रभाव पर्यो ती महिलाहरूमा यो आफू पनि बच्न सकिने अरूलाई पनि बचाउन सकिने यसले ठूलो रोल खेल्यो र कतिपय अब तपाईँलाई यसको असरले मान्छेलाई कहाँसम्म पुर्याउँछ भन्ने उदाहरण पनि हामीहरूसँग छन् र त्यसको एक वर्षे त्यो युरोपियन युनियनबाट दिइएको प्रोग्राम असाध्यै इफेक्टिभ र प्रभावकारी भइसकेपछि उहाँहरू साह्रै खुसी हुनु हाम्रो नेपाल मात्रै होइन नेपालभित्रका पीड़ित र त्यसबाट प्रभावित व्यक्तिहरू मात्रै भएन समाज मात्रै भएन कि फन्डिङ गर्ने आईएनजीओ पनि एकदमै खुसी भएर तपाईँहरूको मेहनत र यो परिश्रमले धेरै राम्रो असर गरेको धेरै सरकारी रिपोर्टमा यसले प्रभाव पारेको भनेर सिफारिस भएर हामी अलि प्रशंसित पनि भएको थियौँ त्यसरी हामीलाई चाहिँ युरोपियन युनियनले आईसीडीपीमा एजुकेशनमा फन्डिङ गर्यो त्यो बेला त्यसकै प्रभाव हो हाम्रो नौलो घुम्तीको सेवाको प्रभावले गर्दा र त्यसको चाहिँ क्वालिटीले गर्दा फन्डिङ पनि फन्डिङ पार्टनरहरू पनि खुसी भएर हामीसँग पार्टनरसिप गर्नुहुन्थ्यो त्यसै अन्तर्गत युएसएडले पनि गरेको थियो र त्यो पनि कन्टिन्यू थियो त त्यसलाई चाहिँ नि कहिले साथसाथ कहिले 360 कहिले एपिक भनेर नामकरण गरियो त्यसरी यो कार्यक्रम अहिले पनि छ बीचमा एकचोटि ट्रम्प अमेरिकामा ट्रम्पको आगमनपछि दोस्रो पटक आगमन भएपछि उहाँले एकछिन त्यसलाई बन्द गरिदिनुभयो तर बन्द गरे पनि सायद अब संसारमा यसको असर त धेरै ठाउँमा छ हाम्रो देशमा मात्रै होइन त्यो त्यसलाई फेरि कन्टिन्यू अब यो एचआईभीमा क्षेत्रमा काम गरेका कन्ट्री अथवा संस्थाहरूको बजेट काटिनाले त ठ्याक्कै रोकियो सरकारले यसको यसलाई प्रशस्त बजेट दिने क्षमता थिएन अथवा छुट्याउने चलन थिएन यसले गर्दाखेरि यो कार्यक्रम अहिले पनि चलेको छ र हामी यसलाई अहिले सांस्कृतिक नेपाल परियोजना भनेर चालू छ यो दोस्रो कार्यक्रम। अब तेस्रोमा झोलुङ्गे पुलको कार्यक्रममा हाम्रो कास्की मनाङ दुईटा जिल्लामा यो कार्यक्रम पनि चलेको छ, स्विस सरकारबाट सहयोग भएको, तर हामी नेपाल सरकारबाटै पार्टनरसिप गरेर यो कास्की र मनाङमा हामीले झोलुङ्गे पुल पनि निर्माण गर्छौं गरेका छौं। त्यो परियोजना 15 चलेको हो, अहिले 11 वर्ष हो। त त्यो यसको दौरानमा 11 वर्षभित्र हामीले 73 झोलुङ्गे पुल निर्माण गरिसकेछौ। त्यसमध्ये पोखराभित्र अथवा महानगरपालिका या हाम्रो कास्की जिल्लाभित्र हामीले 17 गर्यौं, नगरपालिकाभित्रै 17, अन्नपूर्णमा 17, माछापुछ्रेमा 8 र मादीमा 18 रूपमा 6 झोलुङ्गे पुलहरू कम्प्लिट भइसकेका छन्। अब यसरी हेर्दाखेरि एउटा संस्थाले झोलुङ्गे पुल यति धेरै मात्रामा निर्माण गरेको छ गर्नै नसकिने भन्ने होइन। यो कार्यक्रम पनि के हो भने सरकारकै अब यो पार्टनरसिपमा सहकार्यमा नौलो घुम्तीले अहिले 73 कम्प्लिट गरिसक्यो भने अब यसको सर्वेमा अथवा यसको निर्माणाधीनमा अझै पनि माझीमा 2 छन्, मनाङमा 2 छन्, सँगसँगै यसको चाहिँ नि सर्वे पनि भएको छ फेरि अर्को आगामी वर्षलाई। कास्कीमा 3, मनाङमा 3 सर्वे गरेर सकिएको पनि छ, शुरूआत भइसकेको छैन। एउटा संस्थाले यतिको काम पनि गर्न सक्छ भन्ने उदाहरण यो पनि एउटा प्रोग्रामले जनाउँछ। अब त्यस्तै चौथो नम्बरमा त हाम्रो सिटिआरए भइहाल्यो, त्यो कार्यक्रम चलि नै रहेछ। यसमध्येमा पनि सरकारले रिहेबिलिटेसन यता यो बाटो बिराएको कुलतमा फँसेको लाई सेवा दिने भनेर यो धारा पानी वडा नम्बर 5 भित्तामा त्यहाँ चाहिँ नि एउटा आवासीय उपचारको लागि भवन बनेको थियो सरकार गृह मन्त्रालयबाट, त्यो सञ्चालन हुन सकिरहेको थिएन। अब सरकारले नसकेपछि हामीले रिक्वेस्ट गर्यौं, हाम्रो चाहिँ संस्थामा धेरै किसिमको भिजिट र अनुगमन, त्यहाँ सोधपुछ, उसको सर्भिस सबै हेरेर 2-3 सिडिओ साहबहरूले हेर्नुभयो, गृह मन्त्रालयका सचिवज्यूहरूले हेर्नुभयो। हेर्दै जाँदा चक्रबहादुर बुढा सिडिओ साहब हुनुहुन्थ्यो सुदूरपश्चिमको, उहाँ गृहमन्त्री पनि हुनुभयो, पछि गृह सचिव पनि हुनुभयो र धेरै ठाउँमा जानुभयो, तर उहाँ सचिव भएर आउँदा एकैचोटि एलडिओ साहब र सिडिओ साहब गएर हामीले नै स्वागत गरेर उहाँहरूलाई त्यो बारेमा अवगत गरायौं, देखायौं, हेर्यौं, उहाँहरूले मूल्याङ्कन गर्नुभयो। अनि त्यसपछि होइन, अब पोखरामा धेरै यो क्षेत्रमा काम गर्न सक्ने संस्थामा मध्येको नौलो घुम्ती एउटा रहेछ, यसैलाई यसैसँग मिलेर काम गर्दा हुन्छ भनेर हामीले सहकार्यमा पुरुषको रिहेबिलिटेसन सेन्टर अथवा पुनस्थापन केन्द्र त्यहाँ छ र महिलाको सिधा पाइलामा छ, महिला पनि छ। महिलामा आवासीय उपचार दिने अरू संस्था छैनन्, अब कास्कीमा त्यही एउटा नौलो घुम्तीले दिएको छ, त्यहाँ पनि अब फुल सिटमा उहाँहरू भर्ना हुनुभएको छ। हामीले देख्यौं 10 बालकदेखि बालिकादेखि 70-75 वर्षको महिला आमा समानको महिला यो लतमा फँसेपछि उहाँहरूलाई पनि यसको आवश्यकता छ भने पहिला डेरामा लिँदाखेरि यति दुःख पाइयो, पाइनै पाइने थिएन, भाडामा घरै पाइने थिएन, सटरै पाइने थिएन, कोठै पाइने थिएन, दिइहाल्नुभयो भने 2-3 महिनामा हामी निस्केर हिँडिहाल्नु पर्ने, तपाईँहरूले छोड्नुहोस् यस्तो काम गर्नु रहेछ भएन भनेर धेरै ठाउँबाट हामी समय नपुग्दै हाम्रो त्यहाँ सेवा दिन नपाउँदै हामीले लगटिन्थ्यो। तर अहिले चाहिँ धेरै जसोले बुझ्नु भएको छ, किनभने धेरै माध्यम तपाईँहरूको यो मिडिया मार्फतै धेरै कुरा प्रसार प्रसार भएर धेरै यसबाट प्रभावित हुने पनि नहुने पनि अथवा यसको नजिक रहेर हेर्नेहरूलाई पनि यसको चाहिँ एजुकेसन भएको छ, यसको बारेमा जानकार छन्। विभिन्न कार्यक्रम मार्फत अब यो सामुदायिक प्रहरीबाट यो जिल्ला स्तरीय केन्द्रमा पनि यसको कार्यक्रम भइरहन्छ विकृतिको विरुद्धको बारेमा, यसले पनि यो अवेरनेसलाई सहयोग गरेकै छ।
1: यसरी लामो समयको अनुभव पहिला संस्था चलाउने कसरी भन्ने अझै पनि छ होइन, संस्थालाई अझै राम्रो प्रोजेक्ट ल्याउन पाएँ भनेर त्यहाँ लागि परेको म देख्छु। पूर्व अध्यक्ष भएर ए म त त्यहाँ यस्तो साधारण सभामा अधिवेशनमा मात्रै जानियो भन्ने खालको देखिँदैन कि चासो तपाईँको नौलोगुम्तीप्रति देखिराखिन्छ। अहिले त झन् जिम्मेवारीको हिसाबले गण्डकी प्रदेशकै होइन गैर सरकारी संस्था महासंघ नेपालको चाहिँ अध्यक्ष हुनुहुन्छ, अहिले सामाजिक संस्थाहरूको अवस्था चाहिँ कस्तो रहेछ त्यहाँ बसेर नेतृत्व गरिरहँदा यो प्रदेशमा?
0: यो प्रदेशमा झन्झनै तपाईँको 600 भन्दा बढी संस्थाहरू क्रियाशील नै छन् 11 जिल्लामा। अब पहिला जुन एक दशक अगाडिदेखि अथवा 5-7 वर्ष अगाडि जति राम्रोसँग संस्थाहरूले काम गरे, संस्थाहरूले काम गर्ने भनेको यो सरकारको सहयोगी हातहरू नै हुन्। अब हामीले गैर सरकारी संस्था भनेको कस्तो हो भने तिनीहरू तलब लिएर बस्ने पनि होइन, त्यहाँको कर्मचारीले त तलब खाने नै भए, तर कार्य समिति पूर्णत भोलिन्टियर रूपमा काम गर्ने हो, त्यहाँ भएका साथीहरू एउटा नागरिक संगठन पनि हो त्यो। अब नागरिकहरूको आवाज पनि यो क्षेत्रले यसको वकालत गर्छ, नागरिक समाजको आवाजलाई पनि वकालत गर्छ र सरकारसँग साझेदारी पनि गर्छ। सरकारले काहीँ यसको ध्यान पुर्याउन सकेन, सर्भिसमा कमजोरी भयो, हेर्नुपर्ने ठाउँमा हेरेन भने त्रुटि भयो, गलत भयो, बजेट पुगेन अथवा कुनै ठाउँमा यसले सहयोग गर्न सकेन, छुट्याएको बजेट पनि चाहिँ त्यहाँ फ्रिज हुने अवस्था आयो भने यसले खबरदारी गर्छ। यो संस्था त्यस्तो खालको एउटा संस्था पनि हो। अब हाम्रो देशमा त निजी क्षेत्रले पनि गरेको छ, संस्थाहरूले पनि गरेका छन्, यी सबै त सरकारको सहयोगी संस्थाहरू नै हुन्। तर सरकारले यसलाई राम्रोसँग अलिअलि भए पनि फन्डिङ गरिदिने, अनुगमन गरिदिने, कानूनहरू नियमहरू कानूनहरूलाई समय अनुकूल परिवर्तन गरिदिने, संशोधन गरिदिने हाम्रो माग त्यो हुन्थ्यो, भइरहेको छ, लडिरहेका छौँ केन्द्रदेखि जिल्लासम्म, अझ स्थानीय तहमा पनि त्यो लडाईँ छँदैछ। तर अब हामीले साझेदारी गर्छौँ, खबरदारी गर्छौँ, होइन पहरेदारी पनि हुन्छ कतिपय ठाउँमा, हामी कहीँ केही त्रुटि भयो भने ल है त्यहाँ यस्तो छ, यस्तो यस्तो अवस्था छ भनेर उहाँहरूलाई चाहिँ नि एउटा हेर्ने वाचडगको रूपमा पनि काम गरिरहेको छ सरकारको क्रियाकलापमा। तर फेरि सोचाइ कस्तो लाग्यो भने यसको सैद्धान्तिक हिसाबले यसरी हामी अगाडि बढ़िरहेछौ, सरकारलाई पनि थाहा छ, त्यति त हुँदा हुँदै पनि हामीले के पाइरहेका छैनौं भने तपाईँको 2034 को कानून अहिलेसम्म संशोधन भएको छैन, हामी कहिलेको पञ्चायतको कालको ऐनबाट शासित छौं, 2018 को छ कि त्यो कानून अन्तर्गत उद्योग वाणिज्य संघहरू चलेका छन्, कम्पनीहरू छन्, यिनीहरू त्यो 18 को शासन कानूनबाट शासित छन्। त्यस्तै 2049 को पनि कानून छ, त्यो पनि परिवर्तन भएको छैन। यसरी हेर्दाखेरि सरकारले यसलाई ध्यान दिएको जस्तो लाग्दैन, ध्यान पुर्याएको जस्तो लाग्छ, ध्यान नदिएको त होइन, जानकार पनि छन्, ध्यान दिनुपर्छ भन्ने उहाँहरूलाई महसुस पनि छ, तर बजेट र यसको संरचना र कानून संशोधन गर्ने कुरामा यसलाई वास्ता गरिएको छैन। हामीले यही प्रदेश स्तरमा एक हप्ता लगाएर सामाजिक विकास ऐन ल्याउनुहोस्, यो 2034 को चाहिँ कानूनलाई परिवर्तन गर्नु पर्यो, यसलाई नयाँ ल्याउनु पर्यो, यसलाई एउटा मूल्याङ्कन गर्नु पर्यो, सबै धार्मिक सांस्कृतिक सामाजिक संस्थाहरूलाई एकै ठाउँमा हालेर हेर्ने कामले बेठिक भयो। अब कतिपय गलत गर्नेहरूलाई सम्बन्धित ठाउँबाट कारवाही हुनुपर्छ, हामीले त्यो अनुगमनको समयमा जिल्ला विकास भन्ने थियो, त्यति बेला जिल्ला समन्वय छ अहिले, त्यो उसँग र जिल्ला प्रशासन कार्यालयसँग मिलेर अनुगमन गर्दा कतिले गलत गरेको संस्थाहरूलाई बन्द पनि हामीले गर्यौं. अब यसरी गर्दै जाँदा कानूनमा सुधार आउनु अति आवश्यक छ. अहिले गणतन्त्र आइसक्यो, अब यो प्रजातन्त्र बहुदलीय व्यवस्थामा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र आइसक्दा पनि त्यो कानूनको परिवर्तन अहिलेसम्म हुन सकेको छैन र हाम्रा ड्राफ्ट हाम्रा ती विधेयकका मस्यौदाहरू घरभित्रै छन्. उहाँ केन्द्रमा पनि मन्त्रालयको घरभित्र छन्. अहिले त झन् हुँदाहुँदा सामाजिक समाज कल्याण परिषद नै अहिले भर्खरै ताजा रूपमा हिजो अस्ति खारेज हो. तर त्यसको संरचना त्यसको विकल्प के हो? यसको सट्टामा कानून यसरी परिवर्तन हुनुपर्छ, यसको संरचना र यसले दिने डेलिभरी सर्भिस डेलिभरी यसरी दिनुपर्छ अनि सरकारलाई सहयोग हुन्छ भन्ने कुराको एउटा परिकल्पना नै नगरिकन संरचना नै नबनाइकन त्यसलाई खारिज गरियो. यसले के जनाउँछ भने पूर्व तयारी भएर सचेत भएर त्यो संरचना र सेवाको क्षेत्र बन्द नहुने गरी गरेको भए राम्रो हुन्थ्यो. अब यो सरकारलाई सरकारमा बसेकाहरूलाई हामी एक किसिमले हामी भई मान्छे हौ, हामी त एकदम तल ग्रास रुटका मान्छे हौ. अब ग्रास रुटले भनेको अब त्यहाँसम्म पुग्दो रहेन. अब ग्रास रुट भन्ने हो भने केन्द्रीय पदाधिकारीहरू केन्द्रीय समिति पनि लडेको लडाइ छ, त्यहाँ पनि पुगिसकेका छैन. मस्यौदा उही गर्नभित्रै छ. यहाँ पनि पहिलोचोटि प्रदेश सरकार गठन भयो, हामीले पहिलैचोटि पेश गर्यौं. मुख्यमन्त्रीजीले तपाईँको यो सामाजिक सेवा ऐनलाई मस्यौदालाई म पहिलो पटक नै टेबल गर्छु भन्नुभएको थियो. त्यो टेबल हुने कुरा हामीले मस्यौदा तयार गरेर पठाऊ, उहाँहरूले मन्त्रीलाई ल्याउनुहोस् भन्नुभयो. अब त्यो मन्त्रीलाई हामीले पेश गरेर पनि दियौं, तर अब संघको कानूनले त्यसलाई त्यहाँ बाजियो भने त्यो क्रियाशील हुन सक्दैन, त्यो रद्द हुन्छ भनेर कानून मन्त्रालयबाट आएको अधिकृतबाट त्यसलाई रोक्ने काम भयो. तर स्थानीय तहमा जुन स्थानीय सरकार छ उसले आफ्नो क्षेत्रमा आफ्नो अधिकारभित्र बसेर केही संस्थाहरूलाई खुकुलो गर्ने कानूनहरू अथवा निर्देशिकाहरू कार्यविधिहरू बनाएको छन्. तर मुख्य संघबाटै त्यो खुला गरेर केन्द्रबाटै प्रदेश स्तरमा पनि राम्रो कानून बनाउन हामी प्रयास गरेका थियौं. मन्त्रालयबाट आएर उहाँहरूले संघको मन्त्रालयबाट यहाँ आएर सात दिनसम्म हेर्दाखेरि यति धेरै मेहनत तपाईँहरूले गर्नुभएको छ, यो मेहनत केन्द्रमा संघमा भइदिए कति राम्रो हुन्थ्यो, त्यहाँ यति मेहनत हुँदैन भन्ने उहाँ अनुभव सुनाउनु भयो उहाँले. अब त्यो देख्दाखेरि हामीलाई के लाग्छ भने हामीले धेरै मेहनत गरेका रहेछौँ भन्ने उहाँको मूल्याङ्कनबाट पनि थाहा हुन्छ.
1: हजुर हजुर. अहिले हामीले गरेको कामहरू जस्तै प्रदेशको विकासमा, जनचेतनामा, सशक्तिकरणमा होइन, यत्तिकै अहिले महिला अधिकार यत्तिकै आएको त
0: होइन,
1: त्यो लामो समयको निरन्तर प्रयासबाट होइन, धेरै कार्यक्रमहरूबाट यो भएको, तर त्यो कुरालाई हामीले बुझाउन नसकेको,
0: बुझाउन सकिएन भन्नु पर्यो. अब बुझाउन नसकेको भन्ने पनि हो. तपाईँ फेरि यस्तो हो नि, साँच्चै निन्द्रामा परेको मान्छेलाई उठाउनु र निधाएर बहाना गर्ने र सुत्ने मान्छेलाई उठाउनु त फरक छ नि. भएको त्यो
1: अहिले मुख्य चुनौती चाहिँ के के छन् त?
0: मुख्य चुनौती त देखिसक्यो. अब अहिले त झन् हाम्रो देश चाहिँ नि एकदम यो अविकसितबाट अविकसितमा जाने एउटा ग्रेड अपग्रेड हुने अवस्था थियो नि. अब त्यो पनि रोकियो. अब केही दुई वर्ष लगभग यसको कुरा हुँदैन, यही वर्ष थियो. त यसले के बनाइराखेको थियो भने हाम्रो सङ्घ संस्थाहरूको नागरिक समाजको अथवा यस्तै चाहिँ भनौँ न निजी क्षेत्रको सबैको प्रयासबाट यसलाई अपग्रेड गर्न सकिन्छ भन्ने एउटा आँकडा सरकारले बनाएको थियो, यो लक्ष्य राखेको थियो. तर अब यो बीचमा जसरी यो 23-24 भन्दा 23-24 को आन्दोलन आयो, अब यसले गर्दा धेरै कुराहरू पछाडि गयो र अहिले त कस्तो भइसक्यो भने फन्डिङ पार्टनरहरू अन्तर्राष्ट्रिय दात्री संस्थाहरू कोही अफ्रिका गए, कोही कता गए, बाहिर गए, अब केही हाम्रो विदेश भित्रै भयो भने सुदूरपश्चिमतिर छन् कर्णालीतिर छन् होइन विशेष गरी अब यो काठमाडौँ पोखरा धरान भनौँ न विराटनगरतिरबाट बिस्तारै हाम्रो दुर्गम भनिएको अथवा चाहिँ कर्णाली प्रदेश कर्णालीको क्षेत्र सुदूरपश्चिमको क्षेत्रतिर विकट एरियातिर गएको छ र धेरैजसो अहिले फन्डिङ पार्टनरको अभावमा सरकारसँग भएको बजेटसँग सहकार्य गर्ने कुराबाट संस्थाहरू अलि बढी पीडित छन् या उनीहरूको भूमिका चाहिँ नि खुम्चिएको छ। बजेट छैन, बजेट नभएपछि त स्वतः खुम्चिने हो, कतिपय अब बन्द गर्ने स्थितिमा छन्। यसले गर्दा के बुझाउँछ भने अहिलेसम्म यो स्तरसम्म आउँदाखेरि जति जनचेतनाको अभियानलाई एउटा म्यासिभ रूपमा संस्थाहरूले अगाडि बढाएको थियो अब त्यो तहमा नबढ्न सक्छ, संस्थाको तर्फबाट योगदान नहोला। यदि स्थानीय तह र प्रदेश सरकारले यसलाई महसुस गर्यो भने फेरि यसले गति लिन्छ, तर लिनुपर्छ, यसै छोड्नु हुँदैन, किनभने गर्नुपर्छ, महसुस गर्नुपर्छ, बजेट छुट्याउनुपर्छ, पार्टनरसिप गर्नुपर्छ। त्यसो नगरिएसम्म हामीले जति यो उकासेको छौँ नि अहिले स्तर उन्नति भएको छ, यसलाई स्तर उन्नति भन्छ, क्षमता अभिवृद्धि भन्छ, त्यसमा रास आउँछ कि
1: हजुर पक्कै पनि लामो समयदेखि भनौ न सरकारले भन्दा पहिल्यै अब सरकारको एउटा मेकानिजम त होला, तर त्यो आवश्यक घटना घटिसकेपछि मात्र त्यो क्रियाशील हुन्छ कि हाम्रो देशमा। तर अहिले मनसुनको समय होइन विपद पूर्व तयारीका कुराहरू सरकारी संस्थाले चाहिँ त्योभन्दा अगाडि नै बसेर छलफल गर्ने के छ त हामीसँग क्षमता राज्यलाई कसरी घजघचाउने भन्ने खालको तयारी पनि हुने गर्थ्यो विगतको वर्षमा, अहिले चाहिँ के भइरहेको
0: छ? त्यो भइराखेकै छ, सरकारले पनि यसलाई प्रतिकारी योजना भनेर वर्षै पछि यस्तो प्रतिकारी योजना पनि तयार गरेको हुन्छ, त्यो पनि संस्थाकै सहयोगमै हो अब अहिले पनि तपाईँको विपद भयो भने जस्तो विपद त धेरै किसिमको हुन्छ, कहिले बाढीको हुन्छ, कहिले पहिरोको हुन्छ, कहिले भूकम्पको हुन्छ, कहिले आगजनीको हुन्छ, यस्तो अवस्थामा संस्थाहरूले ठूलो योगदान गरेको रेकर्ड पनि छ। त्यसलाई अध्ययन गर्यो भने संस्थाको भूमिका ठूलो हुँदो रहेछ भन्ने कुरा 72 सालमा जब भूकम्प भयो कास्की जिल्लाले मात्रै झन्डै 10 करोड जिन्सीसहित हामीले बाहिर पठाउन सफल भएको जिल्ला हो, यो गर्दैनन् भन्न सकिन्न। त्यति बेला चाहिँ मैले नाम लिन चाहन्छु, अहिले दिनेश थपलिया हुनुहुन्थ्यो प्रशासकीय, उहाँ क्षेत्रीय प्रशासक हुनुहुन्थ्यो। अब उहाँको बेला उहाँ पनि एकदम सक्रिय पोजिटिभ मान्छे, उहाँ कतिपय नेतृत्वमा एउटा पोजिटिभ धारणा हुनु पनि एउटा ठुलै उपलब्धि मान्नुपर्छ कि
1: त्यो शक्ति नै
0: रहेछ,
1: त्यो शक्ति होइन,
0: शक्ति नै दिने हो, यो ऊर्जाशील हुन्छ नि मान्छे, केही गर्नु पर्दैन, त्यहाँ कुनै दिने पनि पर्दैन, कुनै चाहिँ भोजभतेर गर्नु पर्दैन, कुनै सँगै बसेर खानु पनि पर्दैन, एउटा सकारात्मक सोच र विचार दिइदियो भने मात्रै पनि त्यति सक्रिय हुने रहेछ भन्ने उदाहरण मैले त्यति बेला पेश गर्न चाहन्छु, उहाँको नाम लिएको। अब हामी त्यति बेला एकदमै अप्ठ्यारोमा थियौँ नि, कसरी जाने भनेर धेरै संस्थाहरू, हामी रेडक्रस यहाँ छ, धेरै संस्थाहरू मिलेर यति धेरै राहत संकलन भयो, यति धेरै हामीले बाहिर पठाउन सक्यौं र हामी पुरस्कृत भयौं। केन्द्रीय अधिवेशनमा कास्की जिल्लालाई सम्झेर नेपालभरिबाट भूकम्पको समयमा यो विपदमा उद्धार गर्न एक नम्बरमा आउने कास्की जिल्ला थियो र प्रशंसा पत्र हामीले पाएका थियौं, नेपाल सरकार दिनुपर्ने तर हामीलाई गैसोसो महासंघ नेपालले दिएको थियो। यसरी हेर्दा यो अध्ययन यो शिक्षाले हामीलाई के देखाउँछ भने संस्थाहरूले कुनै पनि खालको विपत्ति आएको बेला सहयोग गर्न सक्छ भन्ने प्रमाण हो।
1: ती प्रमाणहरू जीवितै छन्,
0: जीवितै छन्,
1: तर पनि अहिले यति बेला चाहिँ सरकार र नागरिक समाज बीचको सम्बन्ध अलिकति कमजोर भएको हो कि भन्ने खालको देखिन्छ। अहिले हामी संचार क्षेत्र र सरकारसँगको सम्बन्ध पनि त्यस्तै त्यस्तै जस्तो भइरहेको छ होइन. यी संचार माध्यमले आम नागरिकलाई कसरी सुसूचित गरेका छन् भन्ने कुराको अध्ययन कम भयो अथवा त्यो बुझाइ हामीले पनि पुर्याउन सकेनौ होला, त्यो आफ्नो ठाउँमा छ. अब हामी सरकार र नागरिक समाज बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन चाहिँ तपाईँको सुझाव के छ?
0: मेरो तर्फबाट भन्नुपर्दा अब सबै मैले भनेका कुराहरू गलत पनि केही गलत पनि हुन सक्छ. अब यो क्षेत्रलाई अलि सशक्त ढंगले अगाडि बढाउनको लागि सरकारले केही मात्रामा के पूरा रूपमा नसके पनि केही मात्रामा जस्तै बालबालिका महिला अपाङ्गता होइन त्यस्तै जन तेस्रो लिङ्गी अथवा थर्ड जेन्डर्स भनेर भनिन्छ उहाँहरूको क्षेत्रमा युवाहरूको क्षेत्रमा यो अलि लगानी गर्नुपर्छ, केही रकम छुट्याउनुपर्छ. छुट्याएर उसलाई त्यो क्षेत्रमा काम गर्ने विशेष गरी कुन कुन क्षेत्रमा कुन कुन संस्थाले विशेषज्ञता पाएको छ हासिल गरेका छन् अथवा त्यही क्षेत्रलाई चाहिँ नि दखल भएर एकदम पोख्त भएर काम गरिरहेको छन् उनीहरूको सेवा प्रभावकारी छ गुणस्तरीय छ भनेर छानेर पार्टनरशिप गरेर काममा लगाउने हो भने सरकारले अहिले त्यो गर्न जरुरी छ. अहिले त के छ भने संस्था आयो भने अनुहार हेरेर गर्नुहुन्छ, त्यो त गलत छ, 100% गलत छ. अनुहार हेर्ने होइन, उनीहरूको सेवा उनीहरूको चाहिँ नि सुशासन पारदर्शिता सिस्टम हेरेर गर्नु पर्यो. अनि कुन विषयमा ऊ पारङ्गत हो यो संस्था त्यही संस्थालाई जिम्मा लिएर दिएर ल तपाईँहरूसँग मेन पावर छ तपाईँहरूसँग सिप छ तपाईँहरूले यत्रो क्षेत्र यत्रो लामो समय यो क्षेत्रमा काम गर्नु हो अब हामीसँग बजेट छ तपाईँहरूसँग भएको बजेट पनि सँगै राखेर म्युचुअल फण्ड खडा गरेर यो सेवालाई प्रभावकारी रूपले अगाडि बढाउनुहोस् भन्ने कुरा सरकारबाट आउनुपर्छ र संस्थाले चाहिँ त्यो क्षेत्रमा काम गर्न स्थानीय सरकारसँग र प्रदेश सरकारसँग उहाँहरू त्यहाँ पुग्नुपर्छ टेबल टक गर्नु पर्यो, छलफल गर्नु पर्यो, कुन क्षेत्रमा जाने सरकारलाई चाहिँ हाम्रो आवश्यकता हो त्यसको पहिचान हुनु पर्यो. नीति निर्माणहरू नीति बनेको छैन नीति बनाउनु पर्यो, कानून बनेको छैन कानून बनाउनु पर्यो, संरचना छैन संरचना बनाउनु पर्यो. अब यसो हेर्दा कानून पनि प्रशस्त छ, अहिले मौलिक अधिकारको कुरा गर्दाखेरि एक किसिमले महत्वाकांक्षी मौलिक अधिकारको प्रदान गरेको छ हाम्रो संविधानले. महत्वाकांक्षी भन्छु म, कसरी महत्वाकांक्षी हुन्छ भने त्यसलाई बजेट पुर्याउनु पनि सक्दैन संरचना खडा गर्नु पनि सक्दैन र सेवा दिन सकेको छैन कार्यान्वयन हुन सकेको छैन कि अनि कार्यान्वयन गर्न सकिँदैन र दस्तावेजमा मात्रै लेखेर राखिन्छ भने त्यसले काम गर्छ गर्दैन नि, कानून गएर आफै काम गर्नु त होइन, त्यहाँ त मानिस चाहिने होला विज्ञ चाहिने होला कर्मचारी चाहिने होला त्यस कर्मचारी चलाउने सिस्टम चाहिने होला नियम कानून कार्यविधि निर्देशिका के चाहिने के चाहिने चाहिन्छ नि ती सबै चिज. अब अहिले देख्दा कानूनका कुरा गर्यो भने पनि कानूनमा कुनै कमजोर छैन भन्ने महसुस हुन्छ हामीलाई. संविधानले सबै कुराको अधिकार प्राप्त प्रदान गरेको छ भन्छौ हामी, अकालत त्यही गरिरहेछौ, मीडियाले पनि रातो दिन यो अधिकार छ यो किन भएन यो अधिकारभित्र तपाईँहरू के गरिरहनु भएको छ भन्ने कुरा सोधनीय हुन्छ खोजनीय हुन्छ, अझ खोज पत्रकारको पनि किन आवश्यकता छ. अनि मीडियाका साथीहरूलाई पनि अहिले मीडिया चलाउनको लागि त उहाँले दुःखकै साथ आधा पेट खाएर मीडिया चलाइरहनु भएको छ मैले बुझ्दाखेरि. अब त्यो मीडियाका साथीहरूलाई पनि यो सरकारसँग साझेदारी गरेरै सरकारले अब यो अवेरनेसको कार्यक्रम सधैँ चाहिने रहेछ कन्टिन्यू रूपमा चाहिने रहेछ, यसलाई एकचोटि एकचोटि पिक पोइन्टमा लगेर पुरा भयो भन्ने होइन, त्यो अवेरनेस जहिले पनि हामीलाई चाहिन्छ. त्यसकारण मीडियाको भूमिका पनि कमजोर छैन, आवश्यक छ सरकारलाई, त्यहाँ पनि सरकारले ध्यान दिएको छैन चाहिने मात्रामा ध्यान दिएको छैन. अब हामी चौथो अङ्ग भन्छौँ पत्रकार जगतलाई, तर चौथो अङ्गको चाहिँ व्यवहार सरकारबाट भएकै छैन. कतिपय ठाउँमा कानूनको अभाव छ होइन, कतिपय ठाउँमा कानूनका संशोधन गर्ने कुराहरू छन्, अब त्यहाँ पनि ध्यान पुगेको छैन अथवा त्यहाँ एक किसिमको ढिला सुस्ती भइरहेछ के भन्दा छोटकरीमा भन्दा कन्जुसै
1: भइरहेछ
0: यो भन्न त्यति लगाउनु पर्ने विषय हो जस्तो मलाई लाग्दैन कन्जुसै गर्न आवश्यक छैन किन कन्जुसै गर्ने सेवा दिने कुरामा र कानून बनाएर पार्टनरसिप गरेर त तपाईँहरूले हामी अनुगमन गर्छौँ हामीसँग प्रशस्त म्यान पावर छैन स्किलफुल म्यान पावर पनि छैन त्यो संरचना हामीले गठन गर्छौँ तर यो संरचनामा के कसरी यो संरचनालाई प्रभावकारी बनाउन सकिन्छ र कार्यान्वयन हुन्छ भन्ने कुराको चासो दुवैतर्फबाट तिनैतर्फ निजी क्षेत्रले लिनुपर्छ संस्था नागरिक समाजले पनि लिनुपर्छ विशेष गरी सरकारले पनि यसलाई ध्यान
1: दिनुपर्छ
0: त्यो भयो भने मात्रै अगाडि बढ्छ भएका संरचना र ती नियम कानूनले पनि काम गर्छन् अब संरचना छैन बजेट छैन म्यान पावर छैन कानूनमा र कार्यविधिमा निर्देशिका तयार छ स्थानीय तहमा नि कानून छ बजेट छैन म्यान पावर छैन होइन प्रदेशमा नि कानून छ कानून उहाँहरूले बनाउनु भएको छ आफ्नो चाहिँ सीमित क्षेत्रमा भए पनि उहाँहरूलाई हाम्रो अधिकार पुगेन भन्नुभएकै छ संघ सरकारसँग उहाँको बार्गेनिङ चलिरहेछ तापनि अब कन्जुसै धेरै कारणले हुन सक्छ संघमा पनि अब यो पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्मका भागलाई हेर्दा खास खास नागरिकले दैनिक रूपमा सेवा पाउने कुरामा उनीहरूलाई फेसिलिटेट गर्न संस्थाहरूलाई फेसिलिटेट गर्न अनुगमन गर्न सहयोग गर्न पैसो मिसाउन र उनीहरूसँग सहकार्य गर्न किन कन्जुसाई गर्नु पर्यो आवश्यकै छैन अन्त्यमा छौँ
1: समयको पत्तै हुँदैन
0: अब यही छ अब भर्खरै अब धेरै चर्चा भयो केही कुराहरू गलत पनि भए कि अब पुगेन होला ध्यान पुगेन होला अरूको समयमा हामी बसेर छलफल गरौँला अहिले खासै म अलिक व्यस्तै छु यही यही तत्कालै फेरि अहिलेको कार्य समितिले हाम्रो नौलो घुम्टीको यो शिलालेख र 25औं वार्षिक उत्सव मनाउने क्रममा र त्यो त्यो क्षेत्रलाई अलि यही वर्ष आगामी वर्षको भित्र सक्नुपर्छ भनेर मेरै संयोजकत्वमा एउटा समिति गठन गर्नुभएको छ त्यसको पनि जिम्मेवारी छ त्यसैमा पनि म व्यस्त छु अब संस्थाहरू जुन प्रदेश स्तरीय छ अहिले यो प्रोफाइलको कुराहरूले गर्दा म व्यस्त छु हाम्रा जिल्लाका साथीहरू पनि कस्तो गर्नुहुन्छ भने चाहिएको बेला डाटा खोज्ने चाहिएको बेला सम्पर्कमा जाने मात्रै होइन उहाँहरूलाई निरन्तर रूपमा सम्पर्क कम्युनिकेसन भइ नै रहनुपर्छ भन्ने मेरो यो कार्यक्रम मार्फत उहाँहरूलाई यो पनि सुझाव सल्लाह दिन चाहन्छु र सहयोग हुन्छ त्यसबाट जहिले पनि कम्युनिकेसन भनेको यति इम्पोर्टेन्ट रहेछ त्यो कम्युनिकेसनले मान्छेलाई जागृत पनि गराउँछ सचेत पनि गराउँछ अवेरनेस पनि गराउँछ तिनटै कुरा गराउँछ त्यसो भएको हुनाले हामीले बारम्बार कम्युनिकेसनमा रहिरहनु पर्ने गरिरहनु पर्ने मिडियासँग पनि हामी चाहिँ नि बारम्बार चाहिँ नि सहकार्य गर्नुपर्ने हरेक क्षेत्रमा त्यो टिभी होला पत्र पत्रिका होला रेडियो होला जसरी अहिले यो रेडियो सफलतासँग हामी म बसेर काम कुराहरू गरिरहे यही कार्यक्रम सुनिरहेका साथीहरूले पनि महसुस गर्नुभयो होला कि कम्युनिकेसन असाध्यै समाजको लागि नागरिक समाजको लागि अब बालबालिका महिलाहरूको लागि एकदमै इम्पोर्टेन्ट छ सधैँ रेडियो सुनिरहने सधैँ टिभी मात्रै हेरिरहनेले पुग्दैन अहिलेको समयमा मोबाइलमा हातमा मोबाइल छ त्यो कम्युनिकेसनको साधन हातमा लिएर अहिले के छ भने धेरैजसो टिकटकमा व्यस्त छ धेरै चाहिँ नि क्षेत्रका मान्छेहरू होला त्यो एउटा रमाइलो पनि साधन हो होइन आफू मनोरञ्जनको साधन पनि होला तर त्यसबाट मनोरञ्जनको साथसाथै आफ्नो उमेर समूह हेरेर त्यसलाई कसरी प्रयोग गर्ने अहिले डिजिटलाइजेसनले गर्दा यो डिजिटल को कारणले मोबाइलको कारणले यसबाट मान्छे चाहिँ नि पीडित छ धेरै ठाउँमा यसलाई चाहिँ नि सकारात्मक प्रभाव पार्नुभन्दा नकारात्मक प्रभावबाट मान्छे पीडित छ कसैको चाहिँ बिचैमा लभ हुने, धेरै कुरा झुट हुने, अनि उनीहरूको जीवनमा परिवर्तन आउने, घर छोडिने, डिभोर्स हुने, लभ हुने, बिहा हुने, उमेर नपुग्दै बिहा हुने, एकले आपसलाई बुझ्न नपाउने, फेसबुक टिकटक सञ्जालहरूको चाहिँ न्युजमा उनीहरू विश्वास बढी गर्ने, अनि आफ्नो पढाइ, आफ्नो जिन्दगी, आफ्नो परिवार, आफ्नो बुवा आमाको बाट एउटा मोबाइलको चाहिँ नि सञ्जालको समाचारमा त्यो सूचनामा आधारित भएर अब आफूलाई चाहिने कुरा त लिन एकदम जरुरत छ। त्यहाँबाट धेरै अध्ययन पनि गरेका छन्, सूचना लिएका छन्, नयाँ कुरा थाहा पाएको छन्। हामीभन्दा हाम्रा छोराछोरी नाति नातिनाहरू के छन् भने त्यो मोबाइलबाट धेरै कुरा उनीहरूले ज्ञान हासिल गरेको हुन्छन्। त्यसको भन्दा बढी त त्यसको दुर्व्यव भयो, त्यसकारण बाल बालिकामा, महिलामा, युवाहरूमा त्यसको प्रभाव, बुढा इभन अब ज्येष्ठ नागरिकहरूमा पनि यसको प्रभाव छ। त्यो डिजिटलाइजेसनको चाहिँ एउटा संसारमा पुग्दाखेरि यसको नकारात्मक प्रभावबाट जोगाउन र जोगिनु पर्ने आवश्यकता छ। त्यसमा धेरै हिंसात्मक कुराहरू भएका छन्, यो मैले अन्तिममा भन्न चाहे। धन्यवाद यो यति संवाद गर्नु पाएकोमा दुर्गा बहिनीलाई र गोविन्द बाजीलाई र यो रेडियो सफलता 103.4 मेगाहर्ज परिवारलाई हार्दिक धन्यवाद आभार व्यक्त गर्दै म पनि बिदा हुन्छु।
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि। जुन क्षेत्रमा आफ्नो विज्ञता छ त्यो क्षेत्रमा लामो समयदेखि लागि पर्यो भने, निरन्तरता दियो भने जिम्मेवारी चाहिँ आइराख्छन्। त्यस्तै जिम्मेवारी चाहिँ संस्था नेतृत्व त छँदैछ। आफू संस्थापक भएर काम गरेको संस्था आज 25 वर्ष पुग्दाखेरि पनि फेरि उहाँलाई नै जिम्मेवारी रह्यो यो गर्नुपर्छ भन्ने खालको जिम्मेवारी आउनु सानो कुरा होइन। त्यस कारण पनि हामीले गरिरहेका जुन जुन काम छौँ, हामी जुन क्षेत्रमा छौँ, त्यसमा निरन्तरता दिन चाहिँ जरुरी छ। कहिलेकाहीँ हामी निरन्तरता दिँदैनौँ अनि सेलाउँछौँ अनि त्यसपछि हामीलाई खै कसैले पुस्दैनन्, सम्झिँदैनन् भन्ने खालका गुनासा पनि गर्छौ। गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष, नौलो घुम्ती नेपालका संस्थापक, पूर्व अध्यक्ष, सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व पदमराज पहाडीसँग आज हामीले छलफल गर्यौं। यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि नयाँ अतिथिसहित नयाँ विषयवस्तु लिएर आउने नै छौं। त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी।
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
5: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98162 9883 98552 8555 समझनुस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दावासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98460 59581
1: 98166 15475
4: मरेको के हो
5: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
5: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
5: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
10: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
10: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
11: Studio time.
12: It's 9 a.m.

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्नमा लायो।
2: ए दाई एक्लै पो बस्नु भएको रहेछ, खोइ त छोरा छोरी।
3: छोरा स्कुल गएको छ, छोरी पनि बाख्रा चराउँदै त होली।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
4: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
5: होइन हामीजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
6: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्नकै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
5: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो, मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
7: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
2: होइन नानीलाई के भयो, किन रोइरहेको? हेर्नु दिदी, झाडा पखाला लागेर बेहाल छ। ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो, त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ, बुझ्यौ?
8: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस।
4: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
9: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60 50 960। दोस्तीटु मिट
2: साउजी जुस पाउन
3: ल लिनुस जुस।
2: छोरी एकैछिन सामान लिँदै गर है।
4: हस मामु। खै हेर्नु पर्यो, डेट एक्सपायर हुन्छ भन्थे। अङ्कल यो त डेट एक्सपायर भएको होइन र?
3: किन हुनु नि नानी, तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ?
2: के भयो छोरी?
4: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ।
2: खै खै हेर ल हो त रहेछ। तपाईँ हामीलाई हेप्नु भएको, राख्नुहोस् तपाईँको जुस। अबदेखि यस्तो म्या सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला। बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ, म्या सकिएका सामान बेच्नु जघन्य अपराध हो।
5: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
6: नमस्कार स्वयं सेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
11: होइन के भन्छ यो रेडियाले
10: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
12: ममता, ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ अन्ती आउनु भएको छ।
4: को
12: यो नानी, कुन स्कुलमा पढ्छौ? ल ल चिया राख नि, भित्र जा। यहाँ अस्मिता, तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
13: हेर सरू, त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
12: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
14: बाल श्रम लोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।
15: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
16: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ। सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
15: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705550507 मुन्सरा प्राप्त चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9801177123।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: कर्नाटक प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: Studio time.
4: It's 10 a.m.

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

तर ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: तो के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फ्री राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको तीज सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै तीज सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 2714
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने

0: बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भन्यो भयो।
5: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: घाउको मिठो मर्नेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाठी कुरा आयो।

0: त्यस्तो छैन यार।
1: सहरमै भिड छ मान्छे अकेला, टेन्सन गर्मी ठेलम ठेला, हर कोही जिन्दगी से धकेला, सानो बातमा ठुलो झमेला।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-57-9915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846-59581
6: 9166-15475
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: सफलता स्टूडियो टाइम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9860410081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856087744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9846020127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड। विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
9: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
8: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
10: कन्ट्याक्ट 0615553050 0615589848
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54-635, 98464-43-853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मा पनि राम्रो आम्दानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9850 9850 60127 र 9808 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्तीटु मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 1575।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
9: Studio time.
10: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक्स साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864638353।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-5201-79।
2: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाऊ?
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अडेल गर्न श्रमिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माई त पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-5149-84, 5149-85। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-5259-04। स्टील आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ता को परिचय दिऊ।
7: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बनेको।
9: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
12: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
11: सम्पर्क
12: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर, पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: तौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: स्वर्ण बिन्दु खुवाइने मिति
0: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगाखोकी, सर्दी मर्की, रुगाखोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
1: फोन नम्बर 0161-563-528, मोबाइल नम्बर 98560-55-28।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, घर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ, घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी अहिले चलेका फिल्मका गीतहरू र सिरिजहरू छैनन् मलाई देखाउनुहोस् न।
1: या बहिनी के गीतका सिटी मात्रै छौ, मसँग त अस्ति चलेको फिल्मको
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिरिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9537325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856320325 9806535480। साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9161575475
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9867812334 9705077123 व्हाट्सएप नम्बर 9811773123
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथ ही स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथ ही पत्र पत्रिका को लागि हामीलाई सम्झनुहो।
3: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161-535-651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825174014
3: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
4: तीन दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुन्न मुवा छुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
6: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251 27

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? केको हल्लाखल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161615475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र? होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस?
4: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
9: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
10: जापानिज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826607968।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा साथ मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9556034. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले ती लगातार
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560140, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिकी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: हेलो,
4: हजुर सधैँ कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
3: बरु तालिमलाई कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856001186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9251714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 0165761110 प्रोप्राइटर मनोज बास्तुला 9560222625 9560226110
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
6: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
8: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98560-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
10: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
11: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
10: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ
15: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
16: मुहान वरपरका रुख नकाटौं र सफा राखौं फेरि पानी पलाउँछौं पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि सञ्चय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
17: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार, सम्पर्क नम्बर 98052767793, 97659705960। दोस्ती टु मिट द।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौं।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन

अनलाइन अर्डरका लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460666042 98460410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वास हाई स्पीड फाइबर इंटरनेट टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: आफ्नै लागि पठाएर के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन के त्यो लागि पठाएको होइन मैले
0: ए यो ब्रोस ब्रो थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यसको लागि पठाएको

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्नमा लायो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, +2 सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाएपछि क्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।